0: आप नजर रखें, ये ना देखें कि भाई यहाँ क्या हो रहा है। यहाँ की गवर्नमेंट ने हमें ये वार्निंग दी हुई है कि आप अपने घर में 3 दिन का खाना, 3 दिन का पानी जो है इसको स्टोर करके रखें, कि खुदा ना खासा कोई ऐसी चीज हो जाती है या कोई ऐसा इंटरनेट सिस्टम बंद हो जाता है तो आपके पास कुछ कैश भी होना चाहिए ताकि आप जो ग्रोसरी वगैरह खरीदे या कोई चीज खरीदने जाते हैं तो वो आपके पास कैश हो। तो क्योंकि अगर इलेक्ट्रिसिटी चली जाती है या इंटरनेट बंद हो जाता है तो वो कंप्यूटर वगैरह तो काम नहीं करेंगे, टिल वगैरह काम नहीं करेगी, लिहाजा आप कैश दे के तो आप अपनी चीजें खरीद सकते हैं। तो राजा साहब, हमें हुकूमत की तरफ ख्याल रखना चाहिए, हमें अपना और अपने बच्चों का सोचना चाहिए, अपने बुजुर्गों का सोचना चाहिए, और हमें कोशिश ये करनी चाहिए कि हम हुकूमत के जो इस वक्त एडवाइजर जो हमें वो हमें कह रहे हैं कि जो हमें वो एक खबरदार एक ब्रेकिंग न्यूज देते हैं, हमें उस पर नगाह जरूर रखनी चाहिए और उस पर अमल भी करना चाहिए। जी राजा साहब।
1: शाह साहब, आपने अच्छा किया बता दिया। शाह साहब, चूंकि आपका इस ब्रांच से तल्लक भी है, हमारे लिसनर भी काफ़ी तादाद में हैं, और ये जो नई टैक्सी, नई कंपनी जो कारोबारी कंपनी आई है और जिसके लिए अब खबरें हैं कि 600 टैक्सीज भी उन्होंने ख़रीद ली हैं और जो उन्होंने मुलाजम भी रख लिए हैं, जो दूसरे हमारे लिसनर या यहाँ लोग जो काम करते हैं मुख्तलिफ नेशनैलिटीज़ के, इसमें हमारी अपनी जो है वो कम्यूनिटी अच्छी खासी तादाद में शामिल है, तो शाह साहब नए जॉब आ गए, नई तनख्वाहें आ गई है, नया सिस्टम आ गया, जरा हमारे नाजरीन को हमारे सामान को बताएं तो सही।
0: बिस्मिल्लाहिर्रहमानिर्रहीम। जैसे कि 2017 से हम फाइट कर रहे थे इस रेडियो पे, हर रोज हर हफ्ते हमारा यही प्रोग्राम होता था कि खुदारा बाहर निकले और प्रोटेस्ट करें कि भाई जो हमारा पुराना टैक्सी कानून है उसको बचा लें, और उबर वगैरह अगर आती है तो ये जैसे इंग्लैंड में ब्लैक कैब चलती है और जर्मनी में जो बड़ी लोकल कंपनी है वो चलती है, लेकिन उसके साथ उबर भी चल रही है और दूसरी कंपनियां भी चल रही है। इसी तरीके से हम अपना पुराना वकार जो है, हमारे जो पुरानी कंपनी है, जो कानून है उसको हम बचा लें। लेकिन यहाँ पे लोगों ने लालच की, हमारे अपने लोगों ने जो सबसे ज्यादा तादाद में फॉरनर थे, इन्होंने कहा कि ये तो पैसा कमाने का एक उम्दा जरिया बन गया, हम जितनी ज्यादा टैक्सी लेंगे, जितने ज्यादा नंबर लेंगे, इसको आगे बेचेंगे। लेकिन फिर भी हमने ये कहा कि ये आपके लिए खतरा है, आप इस तरह की सोच मत रखे आए। इस हुकूमत ने 2017 से लेके 2023 31 दिसंबर तक ये मार्जिन दिया कि अगर आपको ये लॉ फोर्स ने जो हमने बनाई है उबर की, इसको इस कानून को अगर आप नापसंदीदा समझते हैं और ये आपके लिए डिफिकल्ट है तो आप इस पे प्रोटेस्ट कर सकते हैं। लेकिन हमारे लोगों ने इसको मजाक समझा और इसको दौलत का जरिया समझा। तो आज आप ये देखें कि आज ये जो नई कंपनी यहाँ पे आई है जिसने अब FDM और इसके साथ गवर्नमेंट और इसके साथ BT और बकायदा TV2 और दूसरों ने जो एक्सबिलर और दूसरे अखबारों ने उसकी तस्वीरें नशर कर दी है कि वो इस जुमे को 30 जुलाई से ये कंप्लीटली ऑन रोड हो जाएगी। 590 जो उनकी अपना गाड़ियां हैं वो एज ए टैक्सी यहाँ पे रजिस्टर्ड हो चुकी हैं और अवधा हॉलम में खड़ी हैं और कुछ ऑन रोड भी आ रही हैं। और ये जो है ये ग्रीन टैक्सी जो है ये वेट नाम की, ये सबसे सस्ती टैक्सी होगी। इसको इसके ड्राइवरों को ये लालच नहीं कि क्या हम कमा रहे हैं, उनको ये बस होगा कि जो उनकी सेल्सकेप जो है उनको टूर देगी वो टूर उठाएंगे, उनको उनकी सरदर्दी खत्म है। उन्होंने 7-7.5 घंटे जो काम करना है उसकी उनको 29,000 यानी 29,000 करोड़ जो है वो फिक्स तनख्वाह प्लस बोनस मिलेगा। ये आज के माहौल के मुताबिक ये खुश आंदा है, लेकिन ये डेनमार्क के आइन के और डेनमार्क के कानून के सख्त खिलाफ वर्दी है, क्योंकि چلے ٹھیک ہے, جس طرح کا ماحول چل رہا ہے اس میں 29,000 تنخواہ اور بونس جو ملا کر اگر یہ 32-33-40-34-35,000 تک بندے کی تنخواہ نکل آتی ہے تو یہ ایک خوشائندہ بات ہے. لیکن جو وارمین چل رہے ہیں جن کے پاس وارمین تو نہیں, جو وہ کیب آنر آپ ان کو کہہ سکتے ہیں, وہ وارمین شپ تو وہ تو ویلنگ والی تو ختم ہو چکی ہے. اب یہ جب 590 گاڑی جمعے کو سڑک پہ آئے گی تو آلریڈی یہاں پہ 3500 سے لے کے 4000 گاڑی جو ہے وہ کوپن ہیگن میں ٹیکسی چل رہی ہے. تو اس سے آپ یہ دیکھ لیں کہ کتنا بڑا جھٹکا لگے گا, ارتھ کوئک آئے گی اور وہ کمپنی جو ہے وہ اپنے گاہکوں کو سستے سے سستا اور جو ہے روٹ وہ مہیا کرے گی. ابھی میں آج پڑھ رہا تھا ایک ڈینش نے جس نے 21 سال ٹیکسی چلائی اور اس نے آج آخری دفعہ ٹیکسی جو ہے وہ کل کھڑی کر دی اور اس نے کہا کہ آج کے بعد میں دوسری جاب کروں گا اور میں یہ میرا ٹیکسی سے جو 21 سال میرا اس کے ساتھ واسطہ رہا وہ اب نہیں رہے گا کیونکہ یہ ٹیکسی نہیں رہی. اور اسی طرح ایک بندے نے یہ کلیئر کیا ہے کہ اس نے راس کلڈے سے لے کے لوفتاون یعنی ایئرپورٹ تک, راس کلڈ سے ایئرپورٹ تک 500+ کروڑ میں اس نے فیسٹ پرائز پہ یہ ٹور اٹھایا ہے. اب آپ یہ دیکھیں کہ ایک وان مین جو ہے, ایک یہ جو نئی سیلس کے بھائی ہے, اس میں اگر وہ اتنا ٹور, اتنا 500 کا ٹور ہے تو اس کی صحت پہ کوئی اثر نہیں پڑتا. اس کی صحت پہ اس لیے اثر نہیں پڑتا کہ اس کو فکس تنخواہ مل رہی ہے, وہ 200 سے لے کے جائے 400 سے لے کے جائے اس کو کوئی فرق نہیں پڑے گا. لیکن جو بندے اپنی گاڑیاں لے کے چلا رہے ہیں, جو لوگ اپنی ٹیکسی لے کے چلا رہے ہیں, ان کے اخراجات جو ہیں اس مقابلے میں وہ زیرو ہو جائیں گے, ان کو منہ کی کھانی پڑے گی. اب ان کو یاد آئے گا کہ کبھی ریڈیو آپ کی آواز پہ توقیر شاہ بیٹھا ہوتا تھا اور بات کرتا تھا. یہ چیزیں جو ہیں ہم ان کو پہلے سے بتاتے رہے ہیں. اب ان کے پاس سب سے بڑی جو ان کے لیے پرابلم ہے, یہ پروٹیسٹ نہیں کر سکتے, یہ اب سٹرائکس نہیں کر سکتے. اس کی وجوہات کیا ہیں؟ کیونکہ یہ اپنی جو سیلس کیم ہیں ان کے ساتھ ان کی بیننگ ہے, یہ ان کے ساتھ باؤنڈ ہو چکے ہیں, یہ ان کے ساتھ ان کا معاہدہ ہے کہ یہ ان کے بغیر کوئی کام نہیں کریں گے اور نئے قانون کو ایکسیپٹ کریں گے. تو نئے قانون کے تحت راجہ صاحب یہ دل چاہے جب دل چاہے پیچھے سے کمپنی ان کا نمبر بند کر دے اور ان کو کہے کہ آپ کوپریٹ نہیں کر رہے لہٰذا ہم آپ کا نمبر بند کر رہے ہیں, یہ عدالت میں بھی نہیں جا سکتے, یہ اپنی گاڑی لیں گھر جائیں, اس کی لیزنگ دینی ہے, اس کے پیسے دینے ہیں, اس کی جو پرابلم ہے اس میں سے یہ نکلے. کیونکہ میں خود ذاتی طور پہ سے اس پرابلم سے, اس نئے قانون سے نکلا تھا. جب میں بیمار ہو گیا تو مجھے اپنی سیلس کے بند کرنی پڑی, تو مجھے 1,00,000 کراؤن جو ہے وہ پاس سے دینا پڑا سیلس کیپ کو, فی اگان سیوٹیو کو, اور پلس مجھے جو اپنا کورس ہونے سے اور دوسری چیزوں سے ہونے سے بچنے کے لیے مجھے 62,000 کراؤن جو ہے وہ ایکسٹرا دینا پڑا جس سے مجھے گاڑی کا لاس ہوا. تو یہ جو 1,62,000 کروڑ مجھے لاس ہوا, یہ میں لوگوں کو اس لیے بتا رہا ہوں کہ یہ نہ آپ کو ٹیکس واپس کرے گا, نہ آپ کی کوئی مدد ہوگی, نہ کوئی چیز ہوگی. آپ لوگوں نے 5-5, 6-6 لاکھ کی, 7-7 لاکھ کی گاڑیاں ڈالی ہوئی ہیں, خدا را ہوش کے ناخن لیں. اب بھی وقت ہے, اب بھی وقت ہے کہ آپ لوگ ہڑتال نہیں کر سکتے. میں آپ کو یہ کبھی بھی رائے نہیں دوں گا کہ آپ ہڑتال کریں, آپ کچھ کریں, کیونکہ آپ کا نقصان آپ کا ہوگا اور آپ کا نقصان ہوگا تو ہمارا نقصان ہوگا. تو ہم صرف یہ رائے دیتے ہیں کہ ابھی بھی آپ متحد ہو جائیں, ابھی بھی آپ سگنیچرز لیں اور آپ کوشش کریں کہ آپ کس طریقے سے اس سے جان چھڑاتے ہیں. اب یہ 590 جو ٹیکسی جو فرائیڈے سے سڑک پہ آ رہی ہے, اس جمعے سے جو آ رہی ہے, اس کے بعد آپ کیا کریں گے؟ آپ کو آپ دیکھیں گے کہ آپ کے ناک کے سامنے سے اوبر اور یہ گرین ٹیکسی جو ہے یہ 2-3 مختلف ناموں سے آپ کے سامنے آ جائے گی اور یہ آپ کے ناک کے سامنے سے ٹور اٹھا کے لے کے جا رہی ہے اور آپ کھڑے ہیں. آپ وہ جو اتنی اتنی مہنگی لیزنگ گاڑیاں لی ہیں, اتنی اتنی مہنگی انشورنس ہے, وہ اخراجات آپ کیسے دیں گے؟ کیا آپ کے لیے کوئی سروائیول ہے؟ इसका हल बेशक आप फिमा थाल में है या आप किसी भी सेल्स के में है, इसका हल जो है ये अब क्रिसमस से पहले सबको नजर आ जाएगा। इसका हल सिर्फ ये है कि आप अपने कंपनियों से बात करें कि वो अब इकट्ठे हो और जो एक्सपर्टीज हैं, जो इस कानून को जानते हैं कि इसको किस तरह डिमोलिश करना है, इसको किस तरह खत्म करना है, इस कानून के ऊपर बात किस तरह करनी है, सियासतदानों से बात किस तरह करनी है, पार्लियामेंटेरियन से बात किस तरह करनी है, ये जो जब तक आप आइन और जो कानून बना हुआ है, ये दो डिफरेंट चीजें हैं, इसके दरमियान जब आप इन एक्सपर्टीज को लाएंगे तो आपको पता लगेगा कि आपके लिए अभी भी आसानी है कि आप अपनी जो है वो अपने आप को बचा सकते हैं और आप प्रोटेस्ट कर सकते हैं। राजा साहब, मैं लोगों को बताता चलूं कि 2022 और 2023 में जो थी, यहाँ से कम इनकम जो थी डेनमार्क के अंदर काम करने वालों की, उनका बनता था 30,990 डेनिश क्राउन, यानी कि थाल्बर्ट थूजन नहीं होना, हेल्फिम्स को होना, और उनका जो सालाना जो इनकम बनती थी वो बनती थी पर पर्सन बनती थी डेनमार्क के अंदर 3,71,900 करोड़, यानी नियरली 3,000 करोड़। तो 25-26 में इन्होंने वो बढ़ाकर कर दी 4,000 करोड़। इसीलिए तो ये स्टैटिस्टिक्स में दुनिया को बताते हैं कि हम वेलफेयर स्टेट हैं, हम बहुत आगे चले गए हैं। और जो 25-26 में इन्होंने 4,000 किया, तो इसके पर मंथ ये महीने किया, तो इन्होंने कम से कम जो इनके बंदे कमाते हैं तो उसके अंदर जो है ये एक महीना काम करने वाले के लिए 5,64,000 कम से कम जो है वो इसकी सालाना इनकम होती थी। लेकिन अब अगर आप 29,000 या
1: लेकिन
0: तीस
1: शाह
0: हजार
1: साहब,
0: पे
1: ये
0: काम
1: जो
0: करेंगे
1: 30 जुलाई डेनमार्क में बाकायदा सर्विस जो है होने जा रही है, इसका आगाज कोपनहेगन से होगा। पहले मरहले में तकरीबन 600 इलेक्ट्रिक टैक्सियां सड़कों पर उतारी जाएंगी। ये तकरीबन गाड़ियां इस नाम से होंगी, ज़्यादातर जो है टैक्सियां विनफास्ट की इलेक्ट्रिक गाड़ियां होंगी, जिनमें मुख्तलिफ मॉडल भी शामिल हो सकते हैं, VFE 34, VF5, दीगर जदीद इलेक्ट्रिक मॉडल्स भी। शाह साहब, ड्राइवर कैसे बन सकते हैं? अगर आप ग्रीन GSM के साथ काम करना चाहते हैं तो आम तौर पर आपको ये चीज़ें दरकार होती हैं: डेनिश टैक्सी ड्राइविंग लाइसेंस, साफ ड्राइविंग रिकॉर्ड, CPR नंबर, डेनमार्क में काम करने की कानूनी इजाज़त, बुनियादी डेनिश या अंग्रेजी जबान की सलाहियत, कमाई कितनी हो सकती है। सवाल ये पैदा होता है, अतमी तनख्वाह कंपनी कितने देती है? लेकिन डेनमार्क में टैक्सी ड्राइवर अमूमन बुनियादी तनख्वाह के साथ बोनस या कमीशन की बुनियाद पर काम करते हैं। इलेक्ट्रिक टैक्सी होने की वजह से ईंधन के अखराजात भी कम होते हैं। तनख्वाह और कमीशन की तफसलियात कंपनी की जानिब से मुलाजमत के वक्त दी जाती है। मुसाफिरों के लिए सहूलियात, मोबाइल ऐप के जरिए बुकिंग, 100 इलेक्ट्रिक और माहौल दुरुस्त सफ़र, 100% मतलब है 100% टैक्सी नहीं, 100% माहौल, डिजिटल अदायगी, जदीद और नई गाड़ियाँ। शाह साहब, अगर आप ये सारी चीज़ें देखते हैं, GSM जो है, ग्रीन GSM है, तो शाह साहब बुनियादी तनख्वाह एक बंदे की या एक ड्राइवर की सहूलियात के साथ कितनी हो सकती है तकरीबन?
0: देखिए जी, जो आपने बात की, आपने बिल्कुल सही बात की है। ये जीए ग्रीन GMS आने के बाद और यहाँ के जो हालात हैं, इससे इसका निचोड़ एक ही निकला है कि यहाँ पे अब पानी गंदला हो चुका है। ये इसलिए इन्होंने पानी गंदला किया है कि इस कानून के तहत जो है वो लोग अब मुलाजमत करेंगे और उनकी जो तनख्वाहें हैं उनको मिलेंगी और लोगों को सर्विस जो दी जाए। अब ये जो सबसे ज्यादा फॉरनर जो थे वो टैक्सी चला रहे थे और कैब ऑनर बने हुए थे और उनके पास उनकी जो इनकम सी जो वो कभी सही तौर पे यहाँ आगे पीछे कुछ लोग सही शो करते थे, कुछ लोग आगे पीछे, क्योंकि यहाँ आपको ये बताता चलो कि पिछले पिछला जो लॉ गिवनिंग था, जो टाक्सा नेमन का कानून था, उसके अंदर वोनमैन को बहुत बड़ी सहूलत थी। उसके अंदर यह था कि वोनमैन जो था, जब उसको बिविलिंग दी जाती थी तो वो बिविलिंग जो है ना पुलिस ले सकती थी ना टैक्स वाले ले सकते थे, उसके लिए उसको अदालत में लेके जाना पड़ता था और भविष्य करना, सबूत देना पड़ता था कि ये इस आदमी ने ये घपला किया और ये अदालत में होता था कि क्या उस बंदे के साथ वो कोई जुर्माना वगैरह करके उसको छोड़ दिया जाए, या उसको कोई वार्निंग दे के छोड़ दिया जाए, या उसे वो बिगिनिंग वापस ले लिया जाए किस हद तक, ये सारा कुछ अदालतों पे डिपेंड करता था। लेकिन अब जो है ये कानून बदल के इन्होंने मिनिस्ट्री को दे दिया। मिनिस्ट्री ने क्या किया कि इन्होंने जो बड़ी बड़ी कंपनी है उनको ये अख्तियार दे दिए। अब आप ये देखें कि एक बड़ी कंपनी बाहर से, जितनी भी कंपनियां आ रही हैं सब बाहर की हैं, डेनमार्क की कोई कंपनी नहीं है, सब बाहर की आ रही है। और अब इनका मुकाबला जो था आखिर एक संस्केप रह गई है, थ्राइगन फियर थाल्वर, जो कोपेनहेगन की कंपनी है, लेकिन अब उसका भी कुबाड़ा हो जाएगा और वो भी जो है बहुत जल्द जो है वो हाथ में उनके सुन हो जाएंगे और वो छोड़कर इसको। मैं तो ये समझता हूँ कि वो ड्राइवर जो है, अभी मेरी कल शाम को 3-4 ड्राइवर से बात हो रही थी।
1: ऐसा मेरी इंफॉर्मेशन के मुताबिक देन टैक्सी के पास भी 600 इलेक्ट्रिक गाड़ियां हैं, क्या बात सही है?
0: जी बिल्कुल, सबके पास है गाड़ियां हैं, लेकिन मसला ये है कि क्या वो ये जो ड्राइवरों की अब कमी आ गई है, ड्राइवर नहीं मिल रहे, क्योंकि ड्राइवर चाहते हैं कि हमें सिक्योरिटी हो। ड्राइवर ये चाहते हैं कि हमें ये सिक्योरिटी हो कि अगर हम बीमार पड़ जाते हैं तो हमें बीमारी के पैसे मिले, हमें पहले दिन से बीमारी के पैसे मिले। हम ये नहीं कि वोमन कह के जी तुम नहीं आए तो मैं तुम्हें पैसे नहीं दे सकता, ये नहीं कर सकता। ये जो नई कंपनी की जो शरायत है ये बहुत ही खुशानदा शरायत है ड्राइवर्स के लिए, लेकिन इसके अंदर लेस पे है तरह जो है ये डैनिश आइन के खिलाफ है। इसमें मैं बिल्कुल प्रोटेस्ट करूंगा, लेकिन जो उनका असूल है बाकी तरीके जो है उनके कि हम आपको देंगे क्या नाम है फायदा देंगे, आप बीमार हो जाते हैं, आप अनसेट हैं, आप छुट्टियों पे जाना चाहते हैं, आपको छुट्टियों पे विद पे मिलेगी, ये उनकी बहुत अच्छी बात है। लेकिन क्या दूसरी कंपनियां जो हैं या वो बंदे जो कहते हैं जी कि हम अभी तक वॉनमैन हैं, क्या वो अपनी अपनी अखराजात जो हैं वो पूरे कर सकेंगे? क्या जो आवाम है गाग जिसको हम कहते हैं वो सस्ती टैक्सी और अच्छी टैक्सी और एक ऐसी, बल्कि आज मैं पढ़ रहा था, कल भी पढ़ रहा था कि बेशुमार लोगों ने ये डैंशों ने लिखा है कि ये जो फॉरनर्स की टैक्सी थी, ये जो फॉरनर, उन्होंने बिल्कुल क्लियर लिखा है फॉरनर, उन्होंने कहा कि यहाँ पे ये रेप होते थे, यहाँ पे लड़ाई झगड़े होते थे, ये अब ये चीज खत्म हो जाएगी, अब हम ऐसी टैक्सी में बैठेंगे और ऐसी टैक्सी हम चाहते हैं डेनमार्क के अंदर के जो कंपनियां चलाएं और कंपनी जो है वो जवाबदेह होगी। तो पहले तो दूसरा सिस्टम चल रहा था तो इन्होंने सारा सिस्टम जो है उसको खत्म किया है। तो अब राजा साहब जो बातें हमने वार्निंग दी थी, एडवाइसल दी थी इन लोगों को, खुदारा मतलब प्रस्तना बने सामने आए और अपने जो है इस वॉर्मैनशिप को इसको बचाएं। तो अब ये झटका जो है जुमे को लगने जा रहा है और इससे कितना बड़ा नुकसान होगा डीएसबी और बड़ी बड़ी जो कंपनी है गवर्नमेंट की, ये तो अब ऐसी सस्ती गाड़ियां लेंगे जिसके अंदर यूनिफॉर्म पहने हुए ड्राइवर बैठे हुए हैं, एंस वाली ड्राइवर बैठे हुए, उनको पता है कि हमने पूरी तनख्वाह लेनी है, उनको इस बात की नहीं परवाह कि ये 100 करोड़ का टूर है या ये 500 करोड़ का या 1000 करोड़ का टूर, इससे इसका उनसे लेना देना कोई नहीं। वो अपनी ड्यूटी करेंगे जैसे वो फर्मों में करते थे, फैक्ट्रियों में करते थे, 7-7.5 घंटे काम किया और उसके बाद खुदा हाफिज़ गाड़ी खड़ी की और अपने घर चले गए। और ये एक बहुत अच्छी खुशानदा बात है और इनके लिए, लेकिन ये उनके लिए जो जिन्होंने महंगी गाड़ियां खरीदी हुई है।
1: साहब ये सवाल ये पैदा होता है, चले पहले लोगों ने गाड़ियां ली, बड़ी बड़ी गाड़ियां ली, बड़ी महंगी गाड़ियां ली, कोई भी ऐसा नाम नहीं है जो यहाँ सड़कों पर गाड़ियों का मौजूद नहीं है। शाह साहब अगर माहाना तनख्वाह होती है 30,000 के करीब या 40,000 डेनिश क्रोन के करीब होती है और शिफ्टों में काम होगा, कमीशन भी, ओवर टाइम भी हो सकता है, रात वीकेंड तैतील छुट्टियों में भी काम करने की जो अजाफी अदायगी मिल सकती है, शाह साहब अगर कंपनी इजतमाही मुआहदे यानी के तहत जो है ना वो मुलाजमीन रखती हैं तो आम तौर पर तनख्वाह के साथ पेंशन, तनख्वाह के साथ छुट्टियाँ, बीमारी की सूरत में तनख्वाह, تربیت یعنی ٹریننگ، جدید الیکٹرک ٹیکسی کی ٹریننگ، کمپنیوں کی طرف سے گاڑی کی دیکھ بھال اور انشورنس جیسی سہولیات بھی شامل ہو سکتی ہیں۔ شاہ صاحب، آپ یہ جو سوال یہ پیدا ہوتا ہے کہ جن لوگوں نے یا کسی سے آپ کی ملاقات ہوئی، اگر آپ کے پاس انفارمیشن ہے تو کوئی بھی اس کمپنی میں گیا تو آپ کی انفارمیشن میں ہے کہ ہمارے پاکستانی بھائی یا ہمارے غیر ملکی بھائی یا جو ہمارے لسنر ہیں، یہ کتنے لوگ جو ہے اس برانچ میں جا چکے ہیں اور اس کا معاہدہ کتنا ہوگا؟ یہ نہ کہ صبح نکال دیا جائے، آج چھوڑ کے جاتے ہیں دوسری کمپنی میں، پھر ان کے لیے واپسی کا راستہ کیا ہوگا؟
0: میں کہہ رہا ہوں جی کہ بہت زیادہ لوگوں نے اپنے آپ کو جو ہے اس کمپنی میں چلے گئے ہیں، ان کو پہلی فرصت میں 3,000 ڈرائیور چاہیے تھے اور میرا خیال میں کہ ان کا جو ہے وہ کافی، کیونکہ اگر وہ 590 ٹیکسیاں نکالتے ہیں تو ان کو کم از کم 1600-1700 ڈرائیور جو ہوتے دن رات کے لیے ان کو چاہیے تھے، اور وہ انہوں نے پورے کر لیے، اس سے زیادہ ڈرائیور وہ رکھ رہے ہیں تاکہ ویکینڈ پہ جو لوگ چھٹیاں کریں گے، کیونکہ اب یہ تو نہیں ہے نا کہ آپ گاڑی چلا رہے ہیں تو ہم نے ویکینڈ میں بھی کام کرنا ہے، نہیں، آپ نے 5-6 دن جو مقرر ہے، 5 دن کام کرنا، 2 دن چھٹی، 5 دن کام کرنا، 2 دن چھٹی، اور اسی کے اصول پہ جب وہ کام کر رہے ہیں تو ان کو جو تنخواہ مل رہی ہے اور پھر اس کے اوپر جو بونس مل رہا ہے یہ ان کے لیے اچھا ہے، پھر ان کو ہر قسم کی شورٹی ہے، سب سے بڑی شورٹی ان کے لیے یہ ہے کہ ان کی اپنی کیب نہیں ہے، ان کو یہ مسئلہ نہیں ہے کہ میں ورک شاپ میں گیا تو ورک شاپ تو کمپنی کی اپنی ہے، انہوں نے اپنی گاڑیاں ٹھیک کرنی ہے، اس کو کہنا ہے کہ بھائی ٹھیک ہے تیری گاڑی خراب ہو گئی ہے یا کچھ ہو گیا تو اس کو تو پے ملے گی۔ اب مسئلہ جو کھڑا ہو گیا ہے، جو دوبارہ برلن کھڑی ہو گیا ہے، دوبارہ چین کھڑی ہو گئی ہے، وہ یہ ہو گئی ہے کہ جو ہمارے بھائی وون مین بنے ہوئے، اپنے آپ کو وون مین کہتے ہیں، سوری ٹو سے میں معافی چاہتا ہوں معذرت کے ساتھ، ان کا کیا بنے گا جنہوں نے اتنی اتنی مہنگی گاڑیاں دی ہوئی ہیں، جن کے اپنے نمبر ہیں، اب وہ کیا کریں گے؟ کیا وہ اس گرمی کے اندر، یہ جو اگست کے آ رہا ہے آگے سے یول فیئر یہ آئے گی، اس کے اندر پھر جنوری فروری آئے گی، کیا اس کے اندر وہ اتنا پیسہ، میں خود وون مین رہا ہوں، میں خود سیلس کیپ چلاتا رہا ہوں، مجھے پتا ہے کہ یہ جو سجے کھبے کی مارتے ہیں نا وہ میں، اس کے اندر کتنا مشکل ہو جاتا ہے، آپ کو ڈرائیور نہیں مل رہے، آپ ڈرائیور لگا نہیں سکتے۔ میں نے کتنے لوگوں کے ساتھ بات کی ہے کہ یار آپ بےکار، انہوں نے کہا شاہ جی سر جاب آپ کے لیے اچھی، اور ایون ٹرکش جو ہیں وہ بھی چلے گئے، بہت زیادہ فارنر جو تھے وہ اب اس میں جا رہے ہیں، اسٹوڈنٹ جا رہے ہیں، پڑھے لکھے لوگ جا رہے ہیں۔ تو دیکھیں یہ ایک فکس نوکری ہے، یہ ویسی نوکری ہے جیسے آپ کسی دفتر میں کام کر رہے ہیں یا آپ کسی فیکٹری میں کام کر رہے ہیں، آپ کو 5 دن کام کرنا ہے، آپ کو فکس تنخواہ مل رہی ہے، آپ نے کوئی سڑکوں پہ سے سواری نہیں اٹھانی، آپ نے ریڈیو ٹور اٹھانا ہے، اگر سڑک سے کوئی مل گیا تو اس کا آپ کو بونس ملے گا، باقی جو گورنمنٹ ہے اس سے، اگر کمپنی آپ کو دن میں 10 ٹور دیتی ہے یا 5 ٹور دیتی ہے تو اس کا آپ کی صحت پر کوئی اثر نہیں پڑے گا۔ تو یہ آپ کو تو اپنی تنخواہ مل رہی ہے، وہ آپ کو مل رہی ہے، تو یہ چیزیں ڈرائیور کے لیے بہت اچھی ہیں۔ اس میں صرف یہ ہو گیا کہ اب جو وون مین شپ تھی وہ خطرے میں ہو گئی ہے، اور جو پرانا قانون تھا وہ ہمارے لوگوں نے خود ختم کرایا ہے، اور اس بات پہ جی کہ ہم سے بہتر کوئی نہیں جانتا، ہم ڈینش میں بہت زیادہ ماہر ہیں، اور اب جو چیزیں ہیں وہ سامنے آ گئی ہیں۔ جی راجہ صاحب،
1: شاہ صاحب، یہ جو فلکے پینشن والے ہیں ان کے لیے کیا ہوگا؟ کیا وہ 20-25-30 گھنٹے کام کریں گے، یا پارٹ ٹائم کریں گے، یا چھٹیوں میں کام کریں گے، یا وہ 37 گھنٹے بھی فل ٹائم بھی کام کر سکتے ہیں؟ یہ کوئی پتہ لگا آپ کو؟
0: جی بالکل، جو فلکے پینشن والے ہیں وہ کام کر سکتے ہیں، اور فورسز پینشن والے جو ہیں وہ بھی کام کر سکتے ہیں، لیکن ایک حدود میں رہ کے کہ اس سے زیادہ آپ نہیں کر سکتے، اور آپ نے کتنے گھنٹے جو ہیں، اب کیونکہ اگر آپ کام کریں گے ٹیکسیز کے اندر تو آپ کو 3 گھنٹے یا 4 گھنٹے کی وہ چیک اپ ہوگا کہ بھائی یہ کتنے جا رہے ہیں، وہ رجسٹرڈ ہوگا آٹومیٹکلی، یہ نئی کمپنی جو ہے یہ کتنے پیسے دیتی ہے بندوں کو ویکینڈ میں چلنے کے لیے، یا دوسرے کتنے دیتے ہیں، لیکن آپ کام کر سکتے ہیں۔ اگر آپ فلکے پینشنسٹ ہیں تو پھر وہ آپ کو، اگر آپ فل ٹائم گاڑی چلانا چاہتے ہیں تو وہ آپ کو صرف گرین بلاب جو ہوتا ہے نا وہ آپ کو دیں گے، آپ کو دوسرے جتنے ڈیلکس وغیرہ ملتے ہیں وہ آپ کے ختم کر دیں گے، اور آپ کو کہیں گے ٹھیک ہے کہ آپ جائیں۔ اگر آپ کو 5,000 یا 6,000 یا 7,000 مل رہی ہے وہ، پھر اس کے ساتھ یہ ہوگا کہ جو آپ کو जो फौजी पेंशनर्स या जो पेंशनर हैं इनको जो बोली यूं से मिलता है, यानी कि जो पैसे वो देते हैं कि भाई आपका किराया बहुत ज्यादा है, ये वो खत्म हो जाएगा इससे। लेकिन अगर आप सिर्फ
1: अरे
0: वीकेंड
1: शाह
0: में
1: साहब, ये
0: चंद
1: तो
0: कैंटीन
1: नेचुरली
0: जाएं।
1: बात है शाह साहब, अगर बात बिलफर्ज में मिसाल के तौर पर चले, आपका नाम ले रहे हैं, अगर आप हल्के पेंशन हैं, अगर आप अब गाड़ी चलाते हैं तो कितने घंटे चला सकते हैं जो आपकी पेंशन पर, आपके जो छिले के इस पर कोई फर्क ना पड़े?
0: देखिए, अगर सिर्फ मैं सोचता हूँ कि मैंने वीकेंड में चलानी है, पहले तो मुझे काम कौन ही देगा अगर मैं फुल टाइम चलाता हूँ। और दूसरा यह है कि जो अब रूल्स एंड रेगुलेशंस आ गए हैं, इसके मुताबिक यह है कि आपको चेक एंड बैलेंस जो है ये बहुत जबरदस्त इन्होंने कर दिया, ये देख रहे हैं। इससे मुझे जो इजाजत होगी, अगर मैं वीकेंड में काम करता हूँ तो मैं पूरे महीने के अंदर जो है वो 7,000 से ऊपर का करोन जो है वो नहीं कमा सकता। अगर मैं 7,000 से ऊपर कमाऊंगा तो वो उसका मतलब ये हो गया कि वो मेरी जो सिर्फ ग्राउंड ग्रॉप है वो देंगे, बाकियों में कटौती होना शुरू हो जाएगी। तो अगर मैं फुल टाइम काम करता हूँ तो फिर मुझे बहुत बड़ा नुकसान है, क्योंकि फिर आपकी जो घर की इनकम है वो स्टिया कर जाएगी, वो ज्यादा हो जाएगी। तो उसके अंदर ये होगा कि आपको दो जगह टैक्स देना पड़ेगा, एक आपकी इनकम पे टैक्स देंगे, एक आप इनकम टैक्स देंगे जो आप पेंशन में कटौती करा रहे हैं, फिर दूसरा वो देखेंगे कि आपके घर के जो आपकी बीवी है, बच्चे हैं, घर में साथ रह रहे हैं, उसकी हाउस होल्डिंग जो है उसकी इनकम कितनी है। तो इससे बहुत बड़ा फर्क पड़ जाता है और इससे हमारे लोग जो है वो नुकसान में हो जाते हैं। अब डेनिशों के लिए ये है कि डेनिश जो है वो हमारे इतना झूठ नहीं बोलते, वो कहते हैं ठीक है, वो अवेयर फसाए, वो कहते हैं जी कि ठीक है, वो तो हमें उनको तो परवाह नहीं कि हम शादीशुदा करके साथ रहते हैं या नहीं रहते, वो लादा लादा भी हो जाते हैं। लेकिन मोस्टली इस गवर्नमेंट ने जो इशारा किया था 2022 के अंदर और उसके फॉर्म है जो कानून इन्होंने बनाया था, वो खसूसी तौर पर ये देख रहे हैं कि ये जो फॉरनर्स हैं ये ज्यादातर, क्योंकि इसमें जो हम बाद में इस पर डिबेट करेंगे जरूर लोगों को अवेयरनेस देने के लिए, लेकिन मैं थोड़ी सी मिसाल देता हूँ कि लोग जो हैं वो डेनिश तलाक ले लेते हैं, लेकिन क्या लोग मियाँ बीवी इकट्ठे रहते हैं और ये साबित करते हैं अपने संपर्क
1: शाह
0: में
1: साहब,
0: अपने
1: ये तो
0: लोगों के, ये
1: कानूनी
0: कहते हैं
1: जुर्म है
0: हमारा
1: ना।
0: ये जुर्म है। और इसमें वो काफी तहकीक कर रहे हैं और काफी लोगों को जुर्माना भी हुआ है, और अब इसके ऊपर वो कितनी सख्ती कर रहे हैं करते हैं ये मुझे नहीं पता, क्योंकि
1: चलें शाह
0: आठ
1: साहब
0: नौ
1: आते
0: सौ
1: हैं, शाह साहब
0: केसेस
1: इतनी गाड़ियां और आ जाएंगी, 600 के करीब आ जाएंगी, तो शाह साहब पार्किंग कहाँ होगी? शहर तो उतना ही है ना,
0: ये
1: कोपनहेगन से चलेंगी, शहर तो उतना ही है।
0: जी जी ये अब कोपेनहेगन कम्यून का मसला है कि ये अब पूरी जो हमारी गवर्नमेंट है उसको लेने के देने पड़ जाएंगे, उसको ये सोचना पड़ जाएगा कि मैंने जो पहले अपना टिल्डल से, मैं बिविलिंग नहीं कहूंगा, जो पहले मैंने टिल्डल से इजाजतनामे मैंने दिए थे, वो मैंने दिए थे कि पूरे डेनमार्क के अंदर चले, वो सारे के सारे कोपेनहेगन में ही रह गए और बड़े शहरों में रह गए, अब छोटे जगह में नहीं। तो अब ये जो नई गाड़ी आ रही है ये भी, तो अब आप ये खुद अंदाजा लगा रहे कि जब 3,500 से लेके 5,000 गाड़ी जो है वो कोपेनहेगन के अंदर घूमेगी, तो इस टैक्सी के अंदर अब काम उसको मिलेगा जो सबसे सस्ती होगी। अब यहाँ पे ये मुकाबलाबाजी होगी कि हमारा मीटर कितने पे चलता है, हम कितनी सस्ती देते हैं, हम फास्ट टूर। देखिए ये जो फास्ट टूर वाला काम इन्होंने किया है ये डेनमार्क के अंदर जो है ये इंसानियत के खिलाफ है, क्योंकि एक ड्राइवर अगर, ये जो अभी मैं रॉस किल्डे का पढ़ रहा था और मैंने आपको भेजा भी है वो कटिंग मैंने आपको भेजी भी है ताकि कोई कहे कि शाह साहब झूठ बोल रहे हैं तो वो आप उसको सप्लाई कर सकते हैं। रॉस किल्डे से लुफ्थावन का 530 या 540 करोड़ का वो टूर लेके गया, और अगर वो रश आवर्स में जा रहा है तो वो बेचारा जो है वो थका हुआ है, 40-50 मिनट का टूर है और वो इतनी तकलीफ बर्दाश्त कर रहा है, तो वॉनमैन अगर वो खुद भी वॉनमैन है तो वो अपने अखराजात कैसे बर्दाश्त करेगा, वो किस तरीके से गाड़ी के अखराजात जो है वो 1 घंटे के लिए अगर वो 500-600 करोड़ कमा रहा है तो उसको तो फायदा ही कोई नहीं, क्योंकि जब वो इस सारी चीज को डील करेगा, इंश्योरेंसों में, गाड़ी के खर्चे में, सारा कुछ, तो उसको क्या मिला? उसको 80 या 90 करोड़ से जायद या हद कर दें आप तो 100 करोड़ उसको इस पूरे टूर का जेब में आएगा, तो उसको क्या फायदा हुआ? एक घंटे में 100 करोड़, इससे अच्छा है वो जाके तो
1: सोशल पे। बहुत बड़ा खेल होता है, कारोबारी खेल से कह लें, जहर है, रोजगार भी लोगों को मिलता है। तो शाह साहब, इंश्योरेंस इन्वॉल्व होगी, रोड टैक्स इन्वॉल्व हो गया, अब तो फिक्स चीज़ें आ गई हैं, इंश्योरेंस भी फिक्स हो गई है, हर कंपनी, इतनी कंपनियां आ गई इंश्योरेंस वाली कि वो गिनी नहीं जाती, लोग ज़्यादा से ज़्यादा वो कहते हैं जहाँ सहूलियात हैं उस तरफ जाना चाहते हैं। तो शाह साहब, आप कोई मुस्तकिल मिजाजी वाली बात नज़र आती है?
0: जी, ये जब तक मुस्तकिल मिजाजी वाली बात तो उस वक्त होगी जब हमारे जो काउंसलर हजरात हैं ये इस मसाइल को संजीदगी से देखें और वो उठाएं इसको कम्यूनों के अंदर। एग्जाम्पल, ईसा हॉय में कितने टैक्सी वोमैन या टैक्सी ड्राइवर रहते हैं, टास्ट्रो में कितने हैं, एल्बर्सोन में कितने हैं, कोपनहेगन में कितने हैं, तो उनके लिए मसला बन जाएगा कि भाई लोग कैसे क्या करें। अब मैं आपको ये यकीन से ये बात कहता हूँ कि ये जो नई कंपनी आई है, अभी तक ये कानून जरूर था कि आप 33,000 से लेके 35,000 तक फास्ट प्रीस पे आप ड्राइवर को रख सकते हैं, फिर उनको उनकी इंश्योरेंस है, हर चीज उनको आपने देनी है, लेकिन 39,000 जो है ये, और फिर उसको हर किस्म की सहूलत देनी ड्राइवर को, ये वोमैन के वोमैनशिप को खत्म कर देगी। और इसी तरह बड़ी बड़ी कंपनियां जो हैं, एग्जांपल अब बॉल्ट है यहाँ पे वो उबर है, तो ये क्या करेंगी? ये भी इसी तरीके से जब लोग अपने नंबर वापस करना शुरू कर देंगे, तंग आ जाएंगे, उनकी गाड़ियां बिक नहीं सकती तो वो गाड़ियां खड़ी कर देंगे, उनको नुकसान होंगे, तो वो क्या करेंगे? वो यही करेंगे कि कंपनियां उनसे हर एक चीज ले लेंगी सस्ते दामों, और फिर उनके अंदर अपने ड्राइवर जो है, जिस तरह इन्होंने एंड सेट किया, इन्होंने तनखादार बंदे मुलाजम रखे हैं, वो भी उनको कहेंगे कि अब आप हमारे पास काम करें, आप हमारे लिए पैसा कमाएं और हम आपको इतनी तनख्वाह देंगे, ये आपने काम करना है। तो अब ये कंपनियां, बड़ी बड़ी कंपनियां जो है ये सामने आ गई है, तो राजा साहब इसमें जो हमारे बड़े बड़े ड्रीम थे, बड़े बड़े
1: मतलब इलेक्ट्रॉनिक तरीके से सारे काम होंगे लेन देन वाले,
0: बिल्कुल जी, ये सब कुछ आप अब अखबारें भरी हुई हैं कि जो लोग फेरिये पे गए हैं वो कार्ड नहीं इस्तेमाल कर रहे, कैश पैसा इस्तेमाल कर रहे, इनको सार किस्म की आप इंफॉर्मेशन।
1: शाह साहब देखे ना, इस पर नजर रखनी चाहिए, बार बार आप काउंसलर का जिक्र करते हैं, डेफिनेट इसके लिए काउंसलर ने अपनी अपनी कम्यूनों में पहले सफ बंदी करनी थी, पार्किंग ये वो दूसरा तीसरा। शाह साहब, हर पार्किंग अब पैसे से होती है, फ्री पार्किंग तो कहीं भी आपको मिलती नहीं कि आप करें, कुछ जगहों पर है 1.5 घंटा 2 घंटे 15 मिनट, इतनी ज़्यादा ज़्यादा मैक्सिमम इतनी पार्किंग आपको फ्री मिलती है। दूर दराज इलाकों में रहते हैं आपको प्रॉब्लम नहीं है, आपका विल्ला है आपको प्रॉब्लम नहीं है, लेकिन सड़क पर तो आपने गाड़ी खड़ी करनी है कहीं ना कहीं।
0: देखिए जी, पार्किंग का पहले सबसे पहले ये है कि आप इंसानी हकूक की खिलाफवर्जी कर रहे हैं, ये मैं गवर्नमेंट को और काउंसलर्स को कह रहा हूं कि जिस अपार्टमेंट में आप रह रहे हैं, जिस घर में आप रह रहे हैं, आपका प्राइवेट विला है तो उसके अंदर तो आपकी पार्किंग जो है वो गराती है, क्योंकि वो तो आपके अपनी है, उसके राइट्स दूसरे हैं। और जो अपार्टमेंट ले रहा है, अगर वो कहीं सड़क पे या किसी पार्किंग में गाड़ी खड़ा कर रहा है तो वहां पे क्या जी उसको जुर्माना लग जाता है। अगर उसका कोई गेस्ट आ जाता है, उसका कोई मेहमान आ जाता है, उसको नहीं पता, कोई बोर्ड नहीं लगा हुआ कि यहाँ पे फ्री है गेस्ट पार्किंग है या क्या, वहां पे वो जुर्माना लगा के चले जाते हैं। तो इस तरीके से ये जो इंसानी हकूक की खिलाफ वर्जी हो रही है।
1: शाह साहब, और भी हमें शिकायत मिलती है, हमसे लोग बात करते हैं, सर इन्फॉर्मेशन देने के लिए हमसे बात करते हैं। शाह साहब, जब आप शहर में घूमते हैं, एक दिन हमने भी सर्वे किया, आपको पता है कि ये डील चीज़ वीज़ा और कारोबारी गाड़ियाँ उनकी पार्किंग होती है, ये हर वक्त आपको खाली मिलती है, रात को बाहर निकले आपके घरों के आगे पीछे जहाँ इलेक्ट्रिक पार्किंग है ये पार्किंग हमेशा खाली पड़ी होती है, लेकिन आप वही का जो काम वाली गाड़ियाँ खड़ी कर सकते हैं, इलेक्ट्रिक गाड़ियाँ वहाँ खड़ी नहीं कर सकते, वो भी काम वाली भी इलेक्ट्रिक गाड़ियाँ जो होती हैं वो अलहदा सिस्टम बना हुआ है। तो शाह साहब, एक आपने रोड टैक्स भी देना है, उसके बाद आपने پارکنگ بھی کر رہی ہیں، پھر آپ نے وہ پیس کی ہوا جو لکھا ہوتا ہے پارکنگ کے پیسے بھی ڈالنے ہیں، تو شاہ صاحب اس کی وضاحت جو آپ سٹی کونسلر جو بیٹھے ہوتے ہیں کمونوں میں، سب سے ذمہ دار لوگ تو یہ ہوتے ہیں، پاور تو ان کے پاس ہوتی ہے کمیٹیوں میں، تو شاہ صاحب یہ مجھے ایک بڑا منظم جو ہے وہ منظم جو کہتے ہیں وہ سپل نظر آتی ہے، گیم نظر آتی ہے، سکک نظر آتا ہے، آپ کیا کہیں گے؟
0: یہ بالکل آپ نے صحیح کہا، یہ وہاں پہ پروٹیسٹ کر سکتے ہیں، وہاں پہ کھڑے ہو کے اپنے کمیون کے اندر کھڑے ہو کے یہ فوصلے دے سکتے ہیں، وہاں پہ یہ فوصلے دے کے کہہ سکتے ہیں کہ دیکھیں یہاں پہ پارکنگ کے اندر ناجائز پیسے لیے جا رہے ہیں، جب لوگ یہاں کے 38 سے 40% بلکہ 90% ہر بندہ جو ڈنمارک کے اندر رہتا ہے، خصوصی طور پہ کوپن ہیگن اور ویسٹ ہائن میں رہتا ہے، یہ 90% سے اوپر ٹیکس دیتا ہے، وہ ٹیکس اس لیے کہ اس کے اندر جو وہ ٹیکس دیتا ہے پرسنل ٹیکس دیتا ہے، پھر اس کے اندر جو چیزیں بائی کرتا ہے ممز وغیرہ دیتا ہے، یہ جو چیزیں ہیں یہ اتنی زیادہ چلی جاتی ہیں، یہ تو 90% سے بھی اوپر چلے جاتے ہیں جو ٹیکسز ہم پے کرتے ہیں، تو یہ ہمیں کیا دے رہے ہیں؟ مجھے یاد پڑتا ہے کہ 80s میں ایکسپرٹیز ٹیکس کا میرے ساتھ بیٹھا تھا، تو وہ مجھے کہنے لگا کہ تم لمبے ٹور لے کے جاتے ہو یا چھوٹے ٹور، تم کس پہ راضی ہو، کس پہ خوش ہو؟ خوش ہو، میں نے کہا یار جتنے زیادہ مجھے پیسے بنے میں اس پہ خوش ہوں، تو اس نے ہنس کے کہا، اس نے کہا دیکھو تمہاری ٹیکس کارڈ تمہارے پاس ہے؟ میں نے کہا ہاں، وہ تو ہر بندہ جو کام کرتا ہے اس کے پاس ہے، تو اس نے کہا جو تمہاری فراڈ لکھی ہوئی ہے نا 5,000 یا 4,000 یا 2,000، وہ جو تمہاری منتھلی لکھی ہوئی ہے نا اس سے 1,000 کروڑ اوپر کر لو، یہ تمہارے تمہاری اصل بچت ہے، اس میں تم نے گزارا کرنا ہے، باقی تو سارا یہ ممز اور ٹیکس میں تم سے چھین کے لے جائیں گے۔ تو میں نے اس وقت ینگ تھا تو میں نے کہا یہ کیا ہے، لیکن اب میں یہ سوچتا ہوں تو میں جب یہ پیپروں کو اوپر لکھ لکھ کے پینسل سے ملٹیپلائی کرتا ہوں تو میں اس بندے کو یاد کر کے کہتا ہوں کہ وہ کتنا عقل مند آدمی تھا کہ آج سے 40-45 سال پہلے اس سے مجھے یہ وارننگ دے دی تھی، اور یہ چیز ڈنمارک میں ہو رہی ہے۔ اب ڈنمارک کیا کہتا ہے کہ ہماری افیشل جو ہے دنیا کو یہ بتاتا ہے کہ ہمارا جو کم سے کم بندہ ہے وہ 3,72,000 کروڑ سے کم کماتا ہی نہیں ہے، تو یہاں پہ کیا اگر آپ یہ دیکھیں یہ جو آ رہی ہے تو یہ کمپنیاں جو ہے یہ تو 2,40,000 کروڑ سالانہ ہے، تو پھر ان کی اس کے اوپر کون بات کرے گا؟ اس کے اوپر کونسلر نے بات
1: کرنی ہے نا؟ شاہ صاحب پہلے پارکنگ کی طرف آتے ہیں، یہ چونکہ بنیادی سہولیات ہیں، جس نے بھی گاڑی رکھی ہوتی ہے، جس نے بھی الیکٹرک گاڑی اب رکھے گی، اب تو چند سالوں میں جو ہے بالکل ہر گاڑی جو ہے الیکٹرک ہو جائے گی، پٹرول ڈیزل والا تو سسٹم ہی ختم ہو جائے گا، شہر کی بات کر رہا ہوں، تو شاہ صاحب اس کی کوئی منصوبہ بندی کی جاتی ہے؟ اب دیکھیں 600 گاڑی آئے گی، کسی بھی کمپنی کی گاڑی ہے، دوسری گاڑیاں بھی ہیں، آپ نے پارک بھی کرنی ہے، جو لوکل لوگ بلڈنگوں میں رہتے ہیں انہوں نے بھی گاڑیاں پارک کرنی ہیں، پارکنگ کی کوئی صفائی بھی نہیں کرتا، تو شاہ صاحب آنے والا جب ہم مستقبل دیکھتے ہیں، بات انوائرمنٹ کی کرتے ہیں، تو پارکنگ پلیسز تو سب سے زیادہ گندی ہوتی ہیں۔
0: نہیں، میں اس چیز سے اگری نہیں کرتا، جیسے میں نے 2017 میں بات شروع کی تھی کہ یہ اوپر آ جائے گی اور یہ چھا جائیں گے، ان کو رہنے دیں اپنا ڈیفینس کریں، میں اسی طرح یہ کہوں گا کہ یہ جو الیکٹرک گاڑیاں ہیں یہ بہت زیادہ نقصان میں جا رہی ہیں اور یہ بہت جلد بند ہو جائیں گی۔ اگر آپ آج کی اخباروں میں انٹرنیشنل نیوز پہ پڑھیں تو جو ٹیسلا کا جو مالک ہے اس کو کئی ارب ڈالر کا نقصان ہوا ہے، اور اس کو صرف اسی لیے کہ اب لوگ جو ہیں وہ خرید نہیں رہے، بلکہ اس کو بہت بڑا نقصان ہوا ہے، اور پھر اس نے اس کو کور کرنے کے لیے اپنے اچھا کی جو قیمت ہے اپنے اس کو کم کیا تاکہ لوگ اس کو خریدے، اور وہ میرا جو نقصان مجھے ہوا ہے پہلے 3 ماہ کے اندر اس کو کور کیا جائے۔ تو یہ میں آپ کو بتا دوں کہ یہ جو الیکٹرک گاڑیاں ہیں ان کے بہت زیادہ فالٹس ہیں، اور جو الیکٹرک بسیں کوپن ہیگن میں چلاتے رہے ہیں اور چلا رہے ہیں، کبھی آپ ان کا انٹرویو کریں، ان سے پوچھیں کہ ان کو کتنی پرابلمز ہیں، یہ چیزیں جو ہیں اگر جاتی ہیں، میں نے خود اپنے گھر میں اپنے بیٹوں کی گاڑیوں کو دیکھا ہے کہ نقص کے لیے 7-7 مہینے لگ گئے، ان کو پتہ ہی نہیں لگا، اسی جگہ انہوں نے پھر نئی گاڑیاں دی ہیں۔ تو یہ جو چیزیں ہیں یہ چیزیں عام آدمی کے لیے بہت بڑی نقصان ہے، لوگ جو ہیں اگر خدا نہ خاصا کل کو یہ جو کمپیوٹر کا یہ جو چل رہا ہے سسٹم अगर ये एक दूसरे के कंप्यूटराइज सिस्टम को बंद कर दे, कुछ चीज कर दे, सैटेलाइट्स को बंद कर दे, कोई ऐसी टेररिज्म सिस्टम हो जाता है।
1: बातें चलती रहेंगी, लेकिन फैसले जब हो जाते हैं, जब अक्सरियत, तो आपको पता है हम जमहूरी मुल्कों में रहते हैं, जमहूरी मुल्क में रह रहे हैं, जब जमहूरी
0: मुल्क खत्म हो गया जी, जमहूरी मुल्क खत्म हो गया, ये जमहूरी मुल्क होता तो ये पार्किंग का जो था सिलसिला ये लोगों के लिए आसान करता, ये बूढ़ों के लिए आसान करता। 8-8 हजार करोड़ जो है वो तो सिर्फ हूसला आया कोपनहेगन के अंदर, उसकी पार्किंग का जो है कोपनहेगन में, मेरे पास इतनी ज्यादा रिपोर्ट्स आई हैं, आपने भी कुछ बताया था, कुछ लोगों ने बताया कि एक एक लाइब्रेरी के अंदर जो लोग वहां पे रह रहे हैं वो 3500 से लेके 4000, और जो महंगा एरिया वहां पे 4000 से भी ऊपर जो है एक पार्किंग प्लस का वो ले रहे हैं। अगर एक घर में दो गाड़ियां हैं तो वो दो पार्किंग प्लस अगर ले रहे हैं तो वो तो 5-6 हजार को उधर दे रहे हैं। तो ये
1: अगर वो एक सवाल पैदा होता है, शाह साहब आप पार्किंग में खड़े होते हैं, आपको पार्किंग में क्या सहूलियत मिलती है? लाइसेंस आपने लिया, उसके बावजूद आप पैसे देते हैं
0: जी, तो ये नहीं होना चाहिए, पार्किंग फ्री होनी चाहिए। क्योंकि ये जो पार्किंग फ्री, इसलिए मैं कह रहा हूँ कि ये एक तो आपकी जो आइटम है जिसके अंदर आपने लाइक किया हुआ है या आपने घर फ्लैट खरीदा हुआ है, एक तो वो डबल कमाई कर रहे हैं।
1: और उसके साथ बात की तरफ मैं आता हूँ, थोड़ा सा आसान कर देता हूँ शाह साहब। एक बंदा एक घर में, चार बंदे फलक हैं, दो बंदे फलक हैं, एक घर में चार गाड़ियां उसी एड्रेस पे या तीन गाड़ियां, तो शाह साहब पार्किंग का प्रॉब्लम तो आएगा, हमें भी तो सोचना चाहिए।
0: नहीं वो तो बिल्कुल बिल्कुल सही है, लेकिन गाड़ियों को बजाय लीजिंग करने के, गाड़ियों को ये करने के, गाड़ियों की प्राइसिस नीचे करके गाड़ियों को बाय करने के लिए अगर रखे, तो किसी आदमी के पास 40-50 हजार करोड़ इतना कैश नहीं होता कि वो जाके ब्रांड न्यू गाड़ी जो है उसकी उठ बचनिंग जो कर सके। अब लीजिंग का जो मसला है कि आप 40-50 हजार करोड़ लीज कर देते हैं, गाड़ी ले लेते हैं और उसकी 3-4 हजार करोड़ जो है वो मंथली आप देते हैं, और बाद लीजिंग इतनी सस्ती है कि आप उसके अंदर 20 हजार करोड़ देते हैं तो आप गाड़ी लीज कर लेते हैं। तो लोग जो है वो उसको लीजिंग गाड़ियों पे बड़ी बड़ी गाड़ियां ले रहे हैं और इसमें बहुत ज्यादा नुकसान हैं, क्योंकि इतनी ज्यादा जो है वो पार्किंग की प्रॉब्लम इसलिए हो गई है कि पार्किंग जो है लोग देखते हैं कि किस जगह पे पार्किंग जो है वो फ्री है, तो वो फ्री पार्किंग वाली स्ट्रीट पे जाके अपनी गाड़ियां खड़ी कर देते हैं और लोगों को जो है वो प्रॉब्लम होती है, और जो पेमेंट करते हैं जिन्होंने गाड़ियां रखी हैं आप उनके पार्किंग में गाड़ी नहीं खड़े कर सकते, क्योंकि अब तो आपके फ्लैट का नंबर लिखा होता है उस पार्किंग में। मैं अगले दिन बेलारूस गया था तो वहां मैंने एक टर्किश के पास जाना था, तो वहां पे वो बादशाह नीचे आया, उसने कहा कि गर्दज तुम यहाँ गाड़ी नहीं पार्क कर सकते, तुम्हें बाहर खड़ी करनी पड़ेगी, क्योंकि यहाँ हर लाली के लिए एक एक पार्किंग प्लेस है और वो उसके अंदर अपनी गाड़ी खड़ी कर सकता, दूसरा नहीं कर सकता, नहीं तो फौरन जुर्माना लग जाएगा। तो मैं हैरान हो गया, मैंने कहा इतने दूर से मैं चल के पैदल अब आऊंगा, तो ये जो मसाइल है ये किन्होंने किए
1: हैं, आप समझते हैं कि आहिस्ता आहिस्ता लोग जो है ज़हनी गुलामी की तरफ बढ़ रहे हैं?
0: बिल्कुल जी, और ये कम्यून के अंदर जो बंदे बैठे हुए हैं ये इनकी वजह से है, ये इनकी देखरेख है, ये लोग इस चीजों पे बात नहीं करते कि हमारे लोगों की डिमांड क्या है, ये सिर्फ और सिर्फ ये देखते हैं कि हमारा फोटो सेशन हो रहा है, हम कहाँ अपनी तस्वीर लगाएं, हमें कौन बुला रहा है, किस पार्टी में हमें नहीं बुलाया गया, किस पार्टी में हम जाएंगे, किस शादी ब्याह, बस ये इनका चीज रह गई है। ये मैं उर्फे हमें ये कहूंगा
1: तो साहब, इसका मतलब है कि वोटर को जो वोट देने वाला उसको अपनी पावर का पता ही नहीं है,
0: पता ही नहीं है। ये मैं ये कहूंगा कि ये पाकिस्तानी सियासतदान है, प्योर पाकिस्तानी, ये डेनिश सियासतदान नहीं है, क्योंकि डेनिश सियासतदान जो है वो कहीं भी तख्ती नहीं लगाता कि ये मैंने ये काम करवाया इस पे मेरा नाम आए, नहीं, वो कहता है ये कम्यून ने कराया, गवर्नमेंट ने कराया, और जो वहां का बॉम मिनिस्टर होता है उसका भी नाम नहीं लिखा जाता। तो यहाँ पे सारे, लेकिन यहाँ पे आप देखें कि डेनिश जो है वो जब किसी भी असेंबली में हो, बेशक वो कम्यून की असेंबली में बैठे हो या पार्लियामेंट में, तो वो तैयारी करके आते हैं, उनको पता होता है कि हमें किस सब्जेक्ट के ऊपर बोलना है। तो जब आप सारा दिन अपने कारोबार में रहेंगे, अपनी जॉब कर रहे हैं, उसके बाद आप थके हुए जाएंगे, फिर आपने अपनी बीवी बच्चों को संभालना, फिर आपने किसी शादी ब्याह पे जाना, तो आप वो कहते हैं जी आपने
1: क्लोजिंग की तरफ बढ़ते हैं। शाह साहब देखे ना कि جو تنظیمیں لگاتار کام کرتی ہیں, جن کا مطلب عرصہ دراز سے اپنا کام کرتی ہیں, وہ بات تو ہمیں سمجھ آتی ہے. شاہ صاحب, یہ آموں کا فیسٹیول جو ہے وہ اس کا بالکل جو ہے وہ رش آیا ہوا ہے, جو سلما ہاؤس جو ہے فل جا رہا ہے. لیکن ڈی پیک جو ایک تنظیم ہے, غالباً پاکستانی ڈینش بزنس افیئر کونسل ہے, یہ پچھلے 7-8 سال سے یہ کرا رہے ہیں, دیکھیں مسلسل کرا رہے ہیں, لگاتار کرا رہے ہیں. ان کا پروگرام ہوا, بہت کم یا پروگرام تھا, کثیر تعداد میں, میں نہیں سمجھتا کہ اتنے لوگ کبھی کسی پروگرام میں گئے ہوں. لیکن شاہ صاحب وہ تو تسلسل سے کرا رہے ہیں, ان کا کہا تھا ہمیں کوئی جو ہمیں جس قیمت پہ ملتے ہیں ہم آگے بیچ دیتے ہیں, آگے لوگوں کو سرو کر دیتے ہیں, محنت ہوتی ہے, اخراجات ڈیفینیٹ اخراجات تو نکالتے ہوں گے جو سمجھ آتی ہے. لیکن شاہ صاحب ہر روز مینگو فیسٹیول ہو رہا ہے اور یہ اتنا زیادہ اس کی ایڈورٹائزمنٹ بھی کی جا رہی ہے, تو شاہ صاحب اگر کبھی ہم نے اپنے مسائل کی بھی ایڈورٹائزمنٹ کی ہے کبھی؟
0: نہیں جی, ہم نے کبھی نہیں کی, اور یہ جو ہے یہ خود مسائل میں گر چکے ہوئے ہیں, اس کے اوپر میں بات نہیں کروں گا, کیونکہ ٹیکس کی اور جو ہے وہ اپنا ممز وغیرہ کی ان کی نظر پڑ چکی ہے ان کے اوپر, اور بہت زیادہ پائپ لائن میں ہیں, اور بہت زیادہ لوگوں نے کلیئر کیا کہ وہ 4,000-5,000 crore جو ہے وہ دیتے ہیں باقاعدہ ایک ٹیبل کا. تو یہ چیزیں جو ہیں باہر نکل چکی ہیں, لوگوں کے ٹیلی فون ٹیپ ہوتے ہیں تو ہر چیز, لیکن یہ آسا آسا یہ آپ یاد چیز یاد رکھیں, یہ وائکنگ ہیں, یہ بیری کرزاک ہیں, یہ بڑے بڑے شپوں کو لوٹتے ہیں, یہ چھوٹی چھوٹی ڈینش چھوٹی چھوٹی چوری نہیں کرتے. تو یہ جب پکڑتے ہیں تو یہ چھوٹے چھوٹے چوروں کو انتظار کرتے ہیں کہ ان کا مال اتنا ہو جائے جب یہ ایک بڑے شپ کے برابر, تو پھر ہم ان کے اوپر قبضہ کریں گے. تو لہٰذا میں یہیں پہ بات ختم کروں گا کہ ہم لوگوں نے اپنے ہاتھ کاٹے ہیں, اپنے پاؤں کاٹے ہیں, اپنی ہی غلطیوں کی وجہ سے. اور اگر یہ چیزیں جو ہیں رجسٹرڈ ہوتی ہیں, یہ چیزیں جو ہیں ہم آفیشیل طریقے سے کرتے ہیں اور اپنے آپ کو بھی خوش رکھتے, تو ایسی کوئی بات نہیں تھی. لیکن اب جو چیز ہونے جا رہی ہے وہ بہت ہی خطرناک ہے, اور کن کن کے اوپر ہوں گے, کیونکہ اس وقت جو میرے سورسز ہیں, میں چڑیا تو نہیں کہوں گا کہ میری چڑیا ہے یہ ہے, کیونکہ میں ڈینس سیاست میں ہوں اور جو میں اسٹڈی کرتا ہوں, اور اس وقت جو پرانے سیاستدان جن سے گفتگو ہوتی ہے ڈینشوں سے, وہ یہ بتا رہے ہیں کہ اس وقت 800-900 سے زائد ٹیکس کیسز جو ہیں وہ ان پائپ لائن میں, جو بڑے قسم کے ٹیکسز ہیں, اور یہ کب کھلیں گے, کب آئے گا, یہ جو ہے وہ
1: بات ہو رہی ہے. شاہ صاحب آپ کا بہت شکریہ. شاہ صاحب آخر میں آپ کیا کہیں گے کہ یہاں کے رہنے والے شہریوں کو اپنی اپنی کمیونوں میں بیٹھ کر کیا کرنا چاہیے؟
0: یہ ان کو جب تک یہ عوام سے رابطہ نہیں رکھیں گے, یہ عوام سے یہ نہیں پوچھیں گے کہ آپ کی جنرل تکلیفات کیا ہیں, اس کو سٹڈی نہیں کریں گے, اس کے اوپر آئین کو سمجھنے کی کوشش نہیں کریں گے, وہاں پہ آپ جا کر بات نہیں کریں گے. اس وقت تب دیکھیں ہم نے کتنی دفعہ کہا ہے کہ یہ لوگ کمیونوں میں یہ جا کے قانون بنائیں, کبھی کسی نے آ کے کہا ہے کاؤنسلر نے کہ جی ہم نے اس کے اوپر بات کی ہے؟ نہیں. یہ چیزیں جو ہیں,
1: کبھی آپ کو دعوت ملی ہے کسی کاؤنسلر نے کہا ہوگا جی آج آئے ہماری ڈیبیٹ ہو رہی ہے, آپ آئے ہمارے مہمان بنے؟
0: نہیں, وہ صرف ان کو بلاتے ہیں کہ جو ان کے آگے بار بار کرے تاڑیے کرے. وہ ایک شاعر تھا تو وہ شعر و شاعری کر رہا تھا, تو بندے واہ واہ واہ واہ کر رہے تھے, تو میں نے ایک پکڑ کے پوچھا, میں نے کہا بندے نے پتر اتنی واہ واہ کر رہے, وہ کیا کہہ رہا تھا؟ وہ کہہ رہا جی بڑا اچھا گیا. میں نے کہا کیا کہہ رہا تھا؟ اس کا سبجیکٹ کیا تھا؟ اس کا وہ بول کہہ رہا تھا. تو آگے سے وہ میرا منہ دیکھنے لگا, ہاتھ چڑھ کے چلا گیا. تو یہ چیزیں ہیں کہ یہ واہ واہ کرنے والے لوگ ہیں, ہمیں بلائیں گے تو ہم تو کریٹیسائز کریں گے, ہم تو ان کو بتائیں گے تمہارے لیے بہتری ہے بھائی, یہ قانون جو ہے یہ آئین کے خلاف ہیں, یہ جو 400 کے قریب قانون بنے ہوئے ہیں یہ آئین کے خلاف ہے, یا آپ اس کے اوپر بات کریں, اور وہ کر سکتے ہیں, بہتری ان کی ہے, لیکن وہ کیا کریں گے؟
1: تو شاہ صاحب یہ جمہوری ملک کا آخری سوال ہے, جواب اس کا دیں. یہ جمہوری ملک ہے, یہاں تو سارے کام جمہوریت سے ہوتے ہیں, جہاں جمہوریت جس طرف زیادہ ہوگی وہی قانون بنے گا, وہی بندہ جیتے گا. تو شاہ صاحب پہلے, سب سے پہلے تو عوام کو جمہوری بننا چاہیے.
0: دیکھیں جی, ہم لوگ جمہوریت کو سمجھ دیں گے, ہمیں پہلے یہی نہیں پتا کہ جمہوریت آئی کہاں سے. ہم کہتے ہیں جی ڈیموکریسی جو ہے یہ یورپ سے آئی ہے, یہ ان کی ہے, حالانکہ ان کا قانون پڑھے تو یہ کہتے ہیں ڈیموکریسی ہم لے کے آئے تھے کس کس دنیا سے, اولڈ ٹرکی سے ہم لے کے آئے تھے، وہاں کن کی تھی، وہاں پہ اسلام تھا. اگر آپ ان سے پوچھے جی کیا پاکستان میں، سنے ججوں سے، سنے دوسروں سے، وہ کہتے ہیں جی یہ جو قید خانے ہیں یہ سب کچھ انگریزوں کی دین ہے، انگریزوں نے بہت زیادہ فیسلٹیز رکھے. اسلام کو دیکھے، اسلامی ہسٹری کو دیکھے تو قیدیوں کے ساتھ جو حوصلہ سلوک کیا جاتا تھا وہ اتنے ظالم نہیں تھے جتنے آج کے لوگ ظالم ہیں. تو یہ چیزیں جو ہیں ڈیموکریسی لانے والے مسلمان تھے.
1: یہ سوال آ گیا ہماری طرف شاہ صاحب، چونکہ ہم جمہوریت پسند ہیں، جمہوریت کو دیکھتے ہیں جہاں جہاں دنیا میں چل رہی ہوتی ہے، ہمارے ساتھ ریلیٹڈ ہوتے ہیں کہ یہاں کی جمہوریت. شاہ صاحب، آج کل جو جمہوریت نے کشمیر پر مہربانیاں کی ہوئی ہیں، آزاد جموں کشمیر پر مہربانیاں کی ہوئی ہیں، سب پارٹیوں کے بڑے بڑے لیڈر جا رہے ہیں، بسیں بھی دی جا رہی ہیں، یونیورسٹیوں کا بھی اعلان ہو رہا ہے، موٹر ویز کا بھی اعلان ہو رہا ہے، تو شاہ صاحب یہ چیزیں تو وقت سے پہلے بھی ہو سکتی، چلے دیر آئے درست آئے. تو شاہ صاحب یہ جو خواب لوگ دیکھ رہے ہیں، ووٹ تو انہوں نے دینا ہے، انہوں نے سوچ سمجھ کر دینا ہے، لیکن شاہ صاحب ہر پارٹی اپنا ڈیزل پٹرول تو بیچتی ہے.
0: دیکھیں جی ساری یہ آپ نے بات صحیح ہے، پٹرول پھینک رہے ہیں، ساری پارٹی پٹرول پھینک رہی ہے، ساری پاکستان جو پارٹیز ہیں اس وقت، جتنی بھی پارٹیز ہیں اس میں کاف ہو، نون ہو، پیپل ہو، پارٹی ہو، جماعت اسلامی ہو، فضل الرحمان کی فی ہو، یہ سب کی سب جو ہیں یہ پیٹرول پھینک رہی ہے عوام کے اوپر، عوام کو آپس میں لڑا رہی ہے اپنے ووٹ کے مقصد مقاصد کے لیے. لیکن کل کو ہوگا کیا؟ کل کو یہ ہوگا کہ وہاں پہ نفرتیں پھیل جائیں گی آپس میں، خاندان اس الیکشن کے اندر خاندان جو ہیں وہ بٹ چکے ہیں، آپس میں لڑ رہے ہیں، ہمارے گجرات میں بھی لڑ رہے ہیں، پنجاب میں بھی لڑ رہے ہیں، جو رہ رہے ہیں کہ تم نے اس کو ووٹ نہیں دینا، اس کو ووٹ دینا، آپس میں انہوں نے گھروں کو تباہ برباد کر دیا ان کے جھوٹے. لیکن کل کو انہوں نے کوئی کام نہیں کرنا، کل کو انہوں نے کوئی ایسی کام نہیں کرنی. یہ ہے پیڈ بائی یو اے ای، یہ ایجنٹس ہیں اور یہ لوگ آئے ہیں. اور جب تک یہ
1: شاہ صاحب آپ نے کمیون کے الیکشن میں، پارلیمنٹ کے الیکشن میں یہیں پہ بریکنگ نیوز دی تھی، تو شاہ صاحب ایک اور بریکنگ نیوز جو ہے وہ ہم اپنے سامعین ناظرین کے ساتھ شیئر کرتے ہیں کہ کشمیر کے الیکشن میں نون لیگ جو ہے اگلے الیکشن میں حکومت بنانے جا رہی ہے. کچھ بھی ہو سکتا ہے آخری ٹائم پر، کچھ بھی ہو سکتا ہے، لیکن ابھی جو آج کی جو تازہ میں آپ بریکنگ نیوز آپ کو دے رہے ہیں، آپ دے رہے ہیں کہ کشمیر میں، آزاد جموں کشمیر میں حکومت بنے گی پاکستان مسلم لیگ نواز کی، اور یہ عقل بھی کہتی ہے اور یہ چیزیں نظر بھی آ رہی ہیں، جتنی بڑی کمپین کی جا رہی ہے، جتنے بڑے طریقے سے کی جا رہی ہے، جو کچھ ہمیں نظر آ رہا ہے. شاہ صاحب ووٹر سپورٹر کو تو نظر آتا ہے، ہمیں سہولیات کیوں، کون دے گا؟ پنجاب کو دیکھا جائے، دوسرے جب صوبے دیکھتے ہیں تو وہ کہتے ہیں پنجاب میں کیوں ترقی ہو رہی ہے، بجٹ تو ہمیں بھی ملتا ہے، بجٹ تو کشمیر کی طرف بھی جاتا ہے، بجٹ تو کے پی کے میں بھی جاتا ہے، بجٹ تو سندھ میں بھی جاتا ہے، ڈیفینیٹ ترقی ہو رہی ہوگی جہاں جہاں ہو رہی ہے. لیکن بریکنگ نیوز یہ ہے، شاہ صاحب آپ کیا کہیں گے اس پر، تھوڑا سا تبصرہ کیجیے گا کہ نون لیگ کا حکومت بنانے جا رہی ہے آزاد کشمیر.
0: نہیں بنا سکتے، اگر اصولی طور پہ دیکھیں جو آئین ہے، کانسٹیٹیوشن آف پاکستان ہے، اس کے مطابق یہ جا کر آزاد کشمیر کے جو اپنی ان کی عوامی طاقت ہے، ان کی اپنی جو پارٹیز ہیں، ان کے اندر یہ انٹرفیئر نہیں کر سکتے. ان کے آپ پنجاب سے اڑے یا آپ اپنے علاقہ اسلام آباد پنڈی سے جائیں تو آپ آزاد کشمیر کے اندر پراپرٹی نہیں خرید سکتے. جب آپ کو یہ اختیار وہ آئین نہیں دے رہا تو پھر آپ کو یہ انوالومنٹ نہیں ہونی چاہیے کہ ہماری سیاسی پارٹی ہے. دیکھیں جب انڈیا والے جو ہیں وہ صوبہ کشمیر میں اپنی پارٹیوں کو سپورٹ کرتے ہیں تو اس کا مطلب ہے کہ ہم وائلیشن کر رہے ہیں. تو میں اس پہ صرف اتنا کہوں گا کہ یہ واقع ہی کشمیریوں کے حق پہ دونوں ملک جو ہیں یہ ڈاکہ ڈالتے ہیں. ان کو کوئی حق نہیں کہ آئین کے مطابق یہ جا کر اور ایسی باتیں کریں اور یہ کہیں جی کہ ہماری پارٹی جیتے گی، ہماری پارٹی جیتے گی، یہ ان کو نہیں کہنا چاہیے، بلکہ ان کو آزاد چھوڑ دینا چاہیے. آزاد کشمیر کے لوگ جو ہیں وہ خود اپنی پارٹی بنائیں اور ان کو یہ حق حاصل ہے کہ اگر وہ پاکستان میں،
1: ان کی اپنی بنی ہوئی ہے، ان کی اپنی پارلیمنٹ ہے، ان کا اپنا وزیر اعظم ہے، ان کے اپنے وزیر قانون ہے، ان کے اپنے صدر، پارٹیاں تو بنی ہوئی ہیں. تو شاہ صاحب آپ کا بہت شکریہ، انشاءاللہ اگلے پروگرام میں نئی انفارمیشن لے کر آ رہے ہیں. آپ کا بہت شکریہ، آپ نے ٹائم دیا.
2: سامعین کرام، ایف ایم 92.9 پر ہم ریڈیو آپ کی آواز کے ساتھ آپ کی خدمت میں حاضر ہیں.

0: सिकंदर ने, सिकंदर सदीक जो है मलिक सिकंदर, उसने दो तीन आर्टिकल्स लिखे हैं और सोशल मीडिया पे भी उसने लिखे हैं कि यहाँ की जो अवेयरनेस है, हालांकि वो भी बच्चों के साथ मेरा ख्याल में गर्मियों की छुट्टियां मनाने के लिए यूरोप में कहीं गया हुआ था, तो उसने भी काफी बात की है। और ये चीजें हमारे दूसरे सियासतदानों को भी चाहिए कि वो भी आगे आए और अपने हालात के बारे में बताएं, बल्कि यह नहीं कि वो आपस में एक दूसरे के बैक बाइटिंग जिसको कहा जाता है, यानी कि एक दूसरे की गबियत करें। तो मैं अपने यंगस्टर से यही उम्मीद रखता हूं कि आप जो हैं वो अपने रास्ता बनाएं, क्योंकि फलके थिंक इलेक्शन जो हैं वो किसी वक्त भी इस मुल्क में दोबारा होने के चांसेस हैं, क्योंकि इस वक्त जितनी भी पार्टियां हैं जो इस वक्त हुकूमत को पीडीएम को लेकर चल रही हैं, उनके अंदर अख्तलाफात बड़े बढ़ रहे हैं। आप देखेंगे सोशल डेमोक्रेट ने क्या किया है, मोन्स लुकिटॉफ ने फॉरन से पहले जो इनकी फॉरन पॉलिसी है, वुडेनिंग पॉलिसी है, उसके ऊपर तनकीद की है। उससे पहले भी बहुत सारी बातें होती रही हैं, और अब जो है सोशल डेमोक्रेट जो है वो बिल्कुल जो उसके अंदर पुराने लोग बैठे हुए हैं या सही सोशलिज्म के जो नजरियात रखने वाले लोग हैं, वो ये ब्लू ब्लॉक की जो पॉलिसी सोशल डेमोक्रेट में घुसाई हुई है और हुकूमत कर रही है, उसको डिमोलिश करने के लिए, उसको खत्म करने के लिए वो अपने पर दोबारा फैला रही है। और अब सोशल डेमोक्रेट क्या करने जा रही है, ये भी एक डेट मार्क के सामने वाजह हो जाएगा कि ये लोग कहाँ तक असर रसूख रखते हैं। आपको पता है कि मोन्स लुकिटॉफ जो है ये बहुत ही एक काबिल इंसान है और इंसान हमदर्द, बल्कि मैं ये कहूंगा कि जो डेनिश आयन है सोशल डेमोक्रेट्स की, उस हिस्से की जो आयन पे अलमदारी चाहते हैं, जो आयन पे काम करना चाहते हैं, उसमें मोन्स लुकिटॉफ और इनके साथियों का बहुत बड़ा हिस्सा है और बड़ा बहुत बड़ा करदार है। अब वो इस पे एक्टिव हो चुके हैं, और इसके साथ अगर आप ये देखें के रेडिकल वेंसला और इसके साथ एसएफ और इसके साथ जो अल्टरनेटिव और जो हमारी कम्युनिस्ट पार्टियां, ये अब हुकूमत का हिस्सा हैं, लेकिन अभी तक जितने भी सोशल डेमोक्रेट के जो इंटीग्रेशन के मिनिस्टर हैं, जो उनकी आइन के खिलाफ जो उन्होंने बातें की हैं, यहाँ जो उन्होंने नए लॉ फॉर्सर के ऊपर बातें की हैं, उसके खिलाफ किसी एक पार्टी ने ना कोई प्रोटेस्ट किया है, ना ही उन्होंने कोई ऐसा सोशल मीडिया पर लिखा है कि यह हमारी पार्टियों के खिलाफ है। वो किस चीज का इंतजार कर रहे हैं, क्या वो इस चीज
1: सब
0: का
1: सवाल
0: इंतजार
1: ये
0: कर रहे
1: पैदा
0: हैं?
1: होता है कि डिमांड तो बहुत सारी की जाती है, मैं गैर मुल्कियों की बात करूंगा, डिमांड तो ये बहुत ज्यादा करते हैं, हर पार्टी से डिमांड करते हैं और हर पार्टी में शामिल भी हैं, लेकिन समझ नहीं आता इनकी तरजीहात क्या हैं। जब भी कोई मसले मसाइल बनते हैं उस वक्त ये सियासतदान खुलकर बाहर नहीं आते, अपने पार्टियों में जाकर ये बात नहीं करते, लोगों को साथ लेकर नहीं जाते, टाउन हॉल के सामने नहीं जाते, पार्लियामेंट के सामने नहीं जाते, जमहूरी हक मांगने के लिए जाते। यहाँ तो जमहूरियत हक मांगने के लिए ये तो सबसे बेहतरीन मुल्क है।
0: जी बिल्कुल, आपने सही बात की कि यहाँ का जो आयन है वो उमर लाहौर, सबसे पहले मैंने ही 80s में इस बात पे बात की थी, बल्कि जो उस वक्त डीआर रेडियो होता था उसके ऊपर सबसे पहले इस कॉन्स्टिट्यूशन की बात मैंने ही की थी कि ये उमर लॉ है, और उमर लॉ जो है वो इंसानियत का तकाजा करता है, लेकिन हमारे अपनी गलतियों की वजह से, जिसमें मैं खुद शामिल हूँ, मैं ये नहीं कहूंगा कि लोगों को मैं बुरा कह रहा हूँ, मैं खुद भी इसमें शामिल हूँ एज ए सियासतदान, जो मैंने यहाँ पे सियासत की है कि मैंने अपने दोस्तों की तरफ देख के, अपने भाइयों की तरफ देख के, तो मैंने उनके लोगों को वो अवेयरनेस नहीं दी जो मुझे देनी चाहिए थी। हालांकि मैं लोग मुझे क्रिटिसाइज करते हैं, लोग मुझ पर तनकीद करते हैं, करने दें, लेकिन जो कानून है, कानून जो है यहाँ का आइन आज भी इंसानियत दोस्त आइन है, यहाँ का आइन जो है आज भी वो हमें 100% प्रोटेक्शन दे रहा है। आप ये देखिए कि चंद हफ्ते पहले हमने आपके ही प्रोग्राम में ये बात नशर की थी कि यहाँ के जो इंसानियत दोस्त ऑर्गेनाइजेशंस हैं वो हुकूमत के इस कानून के ऊपर कि 1 साल का जिसको सजा हो जाती है उसको रिपोर्ट कर दिया जाए, इस मुल्क से निकाल दिया जाए, तो उसके खिलाफ ही बातें कर रहे हैं। फिर वो ही ऑर्गेनाइजेशंस जो हैं, और बहुत सारे डेनिश, मैं आपको ये बता दूं कि 99.2% जो लोग हैं डेनमार्क के अंदर वो राशिस्ट नहीं है। हम लोग खुद राशिस्ट हैं, हम लोग खुद नफरत पैदा करते हैं, हम लोग खुद जो है वो इनको गालियां देते हैं, इनके इनके लॉज की खिलाफ वर्दी हम खुद करते हैं, गाड़ियों को इस तरीके से हम पार्क करते हैं, हम गाड़ियों को इस तरीके से तेजी से चलाते हैं। हम लोग कभी भी अपने बच्चों को ये नहीं कहते कि बेटा देखें कि ये कानून की खिलाफ वर्दी है, आप देखें कि हमारे पास इतनी इनकम नहीं तो हमने इतनी बड़ी गाड़ी ले ली है, क्या ये शो मारने के लिए, इसका क्या फायदा है। नजायज हरकतें हम खुद करते हैं और उस नजायज हरकतों की वजह से हम दूसरे लोगों को जो है वो बदनामी, सिर्फ इसलिए कि हमने ये बताना है कि हम हमारे पास पैसा है और हम ताकतवर है। देखिए पैसा तो आपके पास आ गया, पैसा तो बहुत सारे लोग जो हैं वो ईस्टर्न गेट के लोग भी पैसा कमाते हैं, निशे भी पैसा कमाते हैं, लेकिन उनका हाल क्या होता है, उनका हशर क्या होता है, वो आखिर में जेलों में और गल सड़ के उनकी जिंदगी गुजरती है। तो पैसा ही हर चीज नहीं, आपकी जेब में एक रुपया नहीं, एक क्राउन नहीं, लेकिन आपकी इज्जत है, लोग आपको इज्जत की निगाह से देख रहे हैं, ये अल्लाह का फजल है। और इसी तरीके से जैसे 70s में हम लोग यहाँ पे आए थे और तकरीबन 1990 तक हम लोग जो थे एक मोहब्बत, एक एक कुंभा बनकर, हम एक कबीला बनकर इस मुल्क के अंदर रह रहे थे। आज वो कबीला जो है, आज वो कुंभा जो है, वो आपस में एक दूसरे के ऊपर गन ताने हुए हैं, एक दूसरे के ऊपर दौलत के अंबार लगा रहे हैं, फोटो सेशन कर रहे हैं। आप ये देखें कि शादी ब्याह होते हैं तो उसके अंदर भी अच्छे दोस्तों को, बुरे वक्त के दोस्तों को साथ में, जो बुरे वक्त में आपके काम आ रहे हैं उनको भूलकर आप ऐसे लोगों के साथ शामिल हैं जिनके पास बड़ी बड़ी गाड़ी है, बड़े बड़े, सिर्फ ये दिखाने के लिए कि देखे जी हमने अपनी बच्ची या बच्चे की शादी की है, क्या हो रहा है। लेकिन आप ये नहीं देखते आप किस चीज को इनविटेशन दे रहे हैं, आप किस चीज को हाईलाइट कर रहे हैं। तो ये चीजें जो हैं इनको रोकने के लिए, इस क्राइम को रोकने के लिए, इन चीजों को रोकने के लिए हमारे यंगस्टर्स को छुट्टियों के बजाय, जो हमारे सियासतदान है उनको छुट्टियों के बजाय यहाँ के जो कानून है उसके ऊपर अमल दरामद कराना बहुत ही जरूरी है। आप देखें ये इंडियंस हमारे बाद में आए हैं, जब हम लोग यहाँ पे आए थे उस वक्त 100 के करीब यहाँ पे सरदार और इंडियन नेशनल यहाँ पे इस मुल्क के अंदर थे, लेकिन हमारी तादाद ज्यादा थी। अब उनकी तादाद बहुत ज्यादा हो गई है, उसकी वजूहत क्या है कि वो इस मुल्क के आइन की रिस्पेक्ट करते हैं, वो इस मुल्क के आइन को पढ़ रहे हैं, और हम क्या कर रहे हैं, हम दोगला पासरी कर रहे हैं। हमने वो जो पाकिस्तान में और यहाँ पे अपनी इज्जत को, अपने सर के ताज को ऊंचा करने के लिए हम जो भी वायलेशन, मैं खुद उसमें शामिल हूं, मैं ये नहीं कह रहा कि दूसरों को मैं लता रहा हूं, हम वो वायलेशन कर रहे हैं जो कि हमें नहीं करनी चाहिए थी। तो राजा साहब इससे जो इंतशार है वो दिन ब दिन
1: साहब आप वजह फरमा रहे हैं, जो इंतशार है वो ज्यादा फैलता जा रहा है। तो जाहिर है जिन्होंने कुर्बानियां दी होती है, जिंदगी का हिस्सा गुजारा होता है, तो हमें आगा नदीम साहब ने भी ज्वाइन किया है तो आगा साहब से भी पूछने की कोशिश करेंगे। चौधरी शौकत साहब जो बिज़नेस कम्युनिटी से इनका गहरा तल्लक है और इस पर वो अक्सर बात भी करते रहते हैं, सियासत से भी वो उनका ओढ़ना बिछोना भी है साथ साथ, उनसे भी बात करेंगे। आगा साहब आपसे जानना चाहेंगे कि आपने बड़ी कुर्बानियाँ दी, सियासत को आपने देखा, आपने फौज को देखा, यहाँ के हालात को देखा, यूरोप को देखा, दुनिया को देखा। हम लोग मुतालबात बहुत करते हैं, जो प्रैक्टिकली जमहूरी हमारे काम होते हैं वो हम खुद नहीं करते, हम जो है वो गुलामी की तरफ जाते हैं। जी आगा साहब, लगता है आगा साहब को हमारी आवाज नहीं जा रही। चलो शौकत साहब आपको हमारी आवाज आ रही है?
2: जी, आगा साहब भी बोल पड़े हैं।
1: आगा साहब आवाज आ रही है, मेरा सवाल आपको समझ आ गया है?
2: एक्चुअली चूंकि जब बात की कुछ वक्त में फोन में प्रॉब्लम थी तो अभी आप फरमाइए।
1: आगा साहब आपने सियासत में बड़ी कुर्बानियां दी और दुनिया को भी आपने देखा और अपनी जॉब को भी देखा, नौकरी को भी देखा, यहाँ के हालात को बहुत करीब से देखा। तो आगा साहब यहाँ देखा कि जितने भी गैर मुल्की सियासतदान हैं मुतालबात तो बहुत करते हैं लेकिन काम वो करते हैं जो गुलामी वाले हैं।
2: बारा जी वो एक मुहावरा है ना, जो चीज इंसान की फितर में शामिल हो जाए ना उसको चेंज करना बड़ा मुश्किल होता है। कहते हैं आदत तब्दील हो जाती है, नेचर नहीं चेंज होती। तो अब जब जब जन्म गुट्टी में चीज गुलामी की आ जाए ना तो उसको रफा करना जो ना वो कुछ नामुमकिन सा होता है। गरचे बंदा बड़ी कोशिश भी कर लेना तब भी उसमें जर्म्स ऐसे कायम रहते हैं। तो लिहाजा जो लोग इन चीजों से आदी हो चुके हैं वो तो कभी भी अपने आप को चेंज नहीं करेंगे। जी
1: सब आपने देखा होगा कि यहाँ जमहूरी मुल्कों में, खासकर मैं डेनमार्क की बात करूंगा, यहाँ तो
2: जी जी
1: जमहूरियत से ही सारे काम होते हैं। जो मर्जी कर ले, कानून कायदा जो है वो जमहूरियत से ही बनता है। अगर आपका इत्तफाक है तो हर चीज में आप तब्दीली ला सकते हैं।
2: ठीक है जनाब। देखिए राजा साहब, जहां तक बात है ना कानून की पासदारी, ये यहाँ की, अब हम यहाँ डेनमार्क में आए हुए हैं, डेनमार्क की यहाँ की जो भी कानून है, जो भी हम चीज देख रहे हैं, बहरहाल हमें तो उन चीजों की इतनी समझ नहीं आई जितनी कि आज के नौजवानों को है, क्योंकि वो यही पले बड़े, यही उन्होंने तालीम हासिल की, यहाँ के कानूनों से ज्यादा वाकफियत रखते हैं। हम अभी भी वो उस मुकाम तक नहीं पहुंच सके कि हम इनके तमाम कानूनों को पढ़ सके, देख सके। लिहाजा अब ये हमारे नौजवानों की ये जिम्मेदारी है कि वो इन चीजों को लेके आगे चले, क्योंकि यहाँ जो भी अमल होता है उसमें डेमोक्रेटिकली लॉ के मुताबिक चलते हैं। यहाँ कोई फेवरिज्म की बात मेरा नहीं जहन मानता कि कोई यानी चलती हो, या जो कानून बोलता है, जो डेमोक्रेसी के जो रमूज है वो ही इन चीजों को सॉल्व करने की कोशिश करते हैं। तो अगर कोई इक्का दुक्का बीच में ऐसे आ भी जाए तो वो इतना अलफूल नहीं सकता जिस जो के कानून की डिमांड है। तो लिहाजा ये जो चीजें है ना, ये अब हमें समझ लेनी चाहिए। हमें बजाय इसके कि खुद परस्ती में रहें या किसी ऐसे पहलू में रहें कि जहां हमारे लिए आंखें ब्लाइंड हो जाएं या बंद कर लें, तो ये हमारे लिए, अपनी कम्युनिटी के लिए बहुत बड़ा नुकसान है। तो लिहाजा मैं यही अर्ज करूंगा कि जो चीजें हम हासिल नहीं कर सके, हमारी ये जो नई जनरेशन आगे आ रही है, ये इनकी बड़ी अहम जिम्मेदारी है कि वो इन चीजों को समझते हुए, अपनी कम्युनिटी की प्रॉब्लम्स को समझते हुए, हमारे अपने जो तहजीब व तमद्दन के जो हवाले हैं उनको मद्देनजर रखते हुए आगे बढ़ने की कोशिश करें।
1: बिल्कुल बजा फरमाया आगा साहब। चौधरी शौकत साहब, आपने बातें सुनी, शाह साहब की भी बात सुनी, आगा साहब की भी बात सुनी। चूंकि आप खुद नौजवान थे जब इस मुल्क में आए और उसके बाद कारोबार किया, आप बिजनेस कम्युनिटी में अच्छा खासा अपना असर रसूख रखते हैं, सियासत में भी अपना असर रसूख रखते हैं, लेकिन देख रहे हैं या सुनने में यह है कि जो पढ़े लिखे लोग हैं वो पढ़े लिखे तरीके से चलाकियाँ करते हैं, आप क्या कहेंगे?
3: बिस्मिल्लाहिर्रहमानिर्रहीम। राय साहब, आपको, आपकी पूरी टीम को और मेरे जो साथ हैं, शाह साहब हैं, आगा साहब हैं, मैं इनकी खिदमत में सलाम पेश करता हूं और सुनने वालों को भी अस्सलाम वालेकुम।
0: वालेकुम अस्सलाम।
3: जी, शाह साहब की थोड़ी सी मैंने बात सुनी, वो इंडिया की कम्युनिटी के हवाले से बात कर रहे थे और आगा साहब ने भी जो बात की, बात ये है कि राय साहब, हमने तो काफी अरसा इधर गुजार दिया, हमने अपने हिस्से का काम जो है ना जिस तरीके से भी करते रहे, हम कम्युनिटी जो है ना करते रहे हैं, और अब नौजवानों का, जैसे आगा साहब ने कहा है कि नौजवानों का फर्ज बनता है कि अपनी कम्युनिटी को साथ लेके अपने अपनी तालीम के बलबूते पे हमारे हमारी पाकिस्तानियों की इज्जत बढ़ाएं, पाकिस्तानियों के लिए फख्र का बायस बने। जो हमारे, चलो हमसे कुछ कुताहियां हुई, जो हमारे बुजुर्गों से कोई कुताहियां हुई, बड़ों से कुताहियां हुई, इस तरह से, क्योंकि हमने देखा है कि जितने अरसे से मैं डेनमार्क की, जैसे सियासत की बात कर रहे हैं, तो डेनमार्क में कभी भी फेयर सियासत नहीं हुई, मुखालफत की सियासत होती रही है, ग्रुपों की सियासत होती रही है, कभी पाकिस्तानी होने की सियासत नहीं हुई, कभी हमने एज ए पाकिस्तानी होके मुतहिद होके हमने ना इलेक्शन लड़े हैं ना ही सियासत करी है। अगर कोई सियासत हुई है तो ग्रुपों में हुई है, एक ग्रुप बना है तो उसके मुखालफ दूसरा ग्रुप बन जाता रहा है, और एक जो सियासत में खड़ा है तो उसके खिलाफ दूसरा सियासी सियासत को खड़ा कर देते हैं, बंदे को ला के खड़ा कर दिया जाता है कि नहीं जी ये नहीं है ये है। लेकिन हमें इस वक्त जरूरत है इत्तेहाद की, हमें दूसरी कम्युनिटी की तरह देखना है। देखो दूसरी कम्युनिटी जो जब भी है वो हमसे कितने आगे चले गया, हमारा किरदार था कि हम सबसे आगे थे उस वक्त, हमारे प्रोग्रामों में हम सबके आगे थे, सियासत में सबसे आगे थे, पार्लियामेंट में हमारे बंदे थे, सारा कुछ था, कम्युनों में हमारे बंदे होते थे। लेकिन अब कितने अरसे से हम पीछे से पीछे जा रहे हैं, और यही है कि मुखालफत की सियासत होती है, हमें इससे हटके हमें पाकिस्तानी کمیونٹی کے لیے سوچنا ہے, پاکستان کے لیے سوچنا ہے, پاکستان کی بقا کے لیے اپنا فخر ہمیں سر بلند کرنا ہے, اور ہمیں جو بھی ہے کچھ کوئی غلط کرتا ہے تو اس کو اس کی سزا ملنی چاہیے, اور دوسرے جو کردار ادا کر رہے ہیں اچھے لوگ ہیں, بہت زیادہ اچھے لوگ ہیں, چند لوگ ہیں کچھ ایسے ہو سکتا ہے کوئی اس طرح سے کچھ جن سے کچھ غلطیاں ہوتی رہی ہیں, لیکن موسٹلی پاکستانی محنت ہے, محنت کاش ہے, انہوں نے اپنا کردار ادا کیا ہے, اور ڈنمارک میں ترقی میں انہوں نے بہت اپنا کردار ادا کیا ہے, اور آج اب ہمارا جو ہے نا ہمارے بچے آگے آ رہے ہیں, بچے ہمارے دیکھے کتنے پڑھ لکھے ہیں, انجینئر ہیں, ڈاکٹر ہیں, اور ہر شعبے میں ہیں, جس شعبے میں دیکھ لے تو پاکستانی ہے وہ اپنے بچے آگے ہیں ہمارے, تو اب ان کو آگے بڑھ کے ہمیں ان کی حوصلہ افزائی کرنی چاہیے, اور ہمیں سب کو ساتھ لے کے جو بھی بچہ لائق ہے اس کی حوصلہ افزائی کرنی چاہیے, اور اس کو آگے آنا چاہیے, اور اس کو آنے دینا چاہیے آگے, اس کے ساتھ مخالفت کی سیاست نہیں کرنی چاہیے کہ اس کو پیچھے کر دے کسی اس کے باپ کے ساتھ اس کی مخالفت ہو, بہن کے ساتھ ہو, بھائی کے ساتھ ہو, خاندان کے ساتھ ہو, ایسا نہیں ہونا چاہیے, ہمیں سب نے مل کے اپنا اپنا کردار ادا کرنا چاہیے, اور ہمیں اپنی کمیونٹی کے لیے, پاکستانی کمیونٹی کے لیے ایک باوقار اور سر بلند جو ہے نا ہمیں کرنا چاہیے, تاکہ ہم بھی یہ دوسری کمیونٹی کی طرح جو ہے نا ہم کہیں کہ یار ماشاءاللہ ہمارے بھی سیاست میں اتنے پارلیمنٹ میں بندے پہنچ گئے ہیں, کمونوں میں اتنے بندے پہنچ گئے ہیں, ہمارے باقی شعبوں میں تو ہم نے بہت ترقی کی ہے, بچوں نے کافی ماشاءاللہ اپنا جو ہے نا اپنا کردار ادا کیا ہے, اپنے پڑھے لکھے ہیں, پڑھ گئے ہیں, اور ماشاءاللہ بہت بہت آگے چلے گئے ہیں جو آپ دیکھیں نا,
1: تو لیکن بات تو آپ نے بڑی اچھی کی ہے, پڑھے لکھے ہونے کی, پڑھا لکھا ہونا چاہیے, تو میاں صاحب آپ کو بھی ہم خوش آمدید کہتے ہیں, آپ نے بھی ہمیں جوائن کر لیا, ہماری بات چودھری شکر صاحب سے ہو رہی تھی, شاہ صاحب ہمارے ساتھ ہیں, آغا صاحب ہمارے ساتھ ہیں, ان سے ہماری بات چیت چل رہی ہے, تو پتہ نہیں کتنا کچھ آپ نے پروگرام سنا. میاں صاحب بات ہو رہی تھی ایمانداری کی, نوجوانوں کی, سیاست کی بات ہو رہی تھی, چودھری شکر صاحب بھی, شاہ صاحب بھی, آغا صاحب بھی کہہ رہے تھے ہم کتنے معاملات میں جو یہاں کمیونٹی بستی ہے ہم مطلب کہ ٹاپ لسٹ پر ہوا کرتے تھے, اب بھی ماشاء اللہ ہمارے بچے زیادہ پڑھ گئے ہیں, لیکن جب بھی ہم اپنی غلطیوں کے پیچھے چھپنا چاہتے ہیں تو ہم انڈیا کا نام لے لیتے ہیں, اگر انڈین بھی تو ہمارے شہری ہیں, اسی ملک میں رہتے ہیں, اگر ان کی طرح انہوں نے ترقی کی ہے تو ہمیں تعریف کرنی چاہیے, اس کے بعد کوئی دنیا کے معاملات ہوتے ہیں تو ہم کہنا شروع کر دیجیے امریکہ نے کیا یا اسرائیل نے کیا, تو میاں صاحب ہم اپنی غلطیوں کے پیچھے بجائے اپنی اصلاح کرنے کے ہم دوسروں کے ساتھ ڈال دیتے ہیں.
4: جی السلام علیکم, بسم اللہ الرحمن الرحیم, آپ سب کو بہت بہت سلام, جتنے بھی ساتھی ہیں اور جو بھی ہمارے سننے والے ہیں جدھر بھی ہے, اور میں اصل میں ایک ریسٹورینٹ میں بیٹھا تھا, اور میں اب یہاں کوئی نیٹ کی پرابلم رہتی ہے, میرے پاس اپنا نیٹ نہیں ہے, تو تھوڑی سی نا دشواری ہو رہی, سوری میں ایک سائٹ پر جا رہا ہوں. راج صاحب آپ نے بالکل, یہ بھی ایک بڑا اہم مسئلہ ہے جس پر ہمیں بہت غور کرنا چاہیے, اور میں سمجھتا ہوں کہ بہت ساری چیزیں جو ہیں ہم بہت دفعہ بھولے ہوئے ہیں, اپنے دین کو اس طرح ہم نے پریکٹیکلی نہیں کیا جس طرح ہمیں کرنا چاہیے تھا, اپنے پاکستانی الحمدللہ اپنے پاکستان کا کلچر جو ہے, سوچ جو ہے جس کے لیے یہ ملک ہم نے ہمارے بزرگوں نے حاصل کیا تھا, اس کو ہم بہت دفعہ بھول جاتے ہیں یا کچھ چیزیں اگنور کر جاتے ہیں, تو ایمانداری تو ایک ہمارے دین کا ایک اہم, یعنی کہ مسلمان تو ایک ہونا ہی ایک سچا مسلمان چاہیے, مسلمان کی تو سوچ ہی ایک سچ پر بنیاد رکھتی ہے اور اپنے ایمان پر بنیاد رکھتی ہے, تو میں اب کیونکہ آپ کی بات پوری پہلے سن نہیں سکا, تو میں انشاءاللہ آپ کے ساتھ ہوں, آہستہ آہستہ جو ہے چیز سننے کے ساتھ ساتھ پھر میں اپنا بھی ویو اس میں شامل کروں گا.
1: جی شکریہ میاں صاحب. شاہ صاحب آپ نے بات سنی, شاہ صاحب سیاست کی بات ہوتی ہے, یہاں کے جتنے بھی معاملات ہیں, ڈنمارک میں جتنے بھی لوگ رہتے ہیں وہ سارے ہمارے شہری ہی ہیں, کوئی ترقی کرتا ہے یا آگے نکل جاتا ہے, خامیاں ہوتی ہیں, اچھائیاں بھی ہوتی ہیں, لیکن کیا بات ہے واحد لوگ ہم لوگ ہیں جو اپنی غلطیوں کے پیچھے دوسری کمیونٹی کو شامل کرتے ہیں کہ وہ ترقی کر گئی ہے, غلطیاں کرتے ہیں تو ہم کبھی دوسرے ملک کو کہہ دیتے ہیں, کبھی تیسرے ملک کو کہہ دیتے ہیں, ہم اپنے گربان میں شاہ صاحب کیوں نہیں جانتے؟
0: ये बिल्कुल मियां मनीर साहब की भी बात सुनी और चौधरी शौकत की भी बात सुनी और आगा साहब की भी बात सुनी है। असल में मसला ये है कि अगर हम 70s और 80s और 90s को देखें, जहां विलु भाई मियां मनीर साहब, सॉरी टू से कि मैंने विलु भाई कहा, ये उस वक्त इस नाम से बहुत मशहूर थे, ये यंग आदमी थे, बिल्कुल यंग, ये हमारी डेनमार्क की पाकिस्तानी सियासत में सबसे यंगस्टर जो आदमी था वो मियां मनीर साहब। लेकिन हर जगह पे पहुंचना, अपना वर्कशॉप बंद करना या अपने काम से आना या अपने टैक्सी बंद करना और वहां पे पहुंचना,
1: नुकसान करना,
0: जो भी है, ये हर जगह पे ये पहुंचता था, हर जगह पे इसकी मौजूदगी होती थी और यहाँ के लोकल मसाइल पे खुलकर बात होती थी। अभी भी दो साल पहले तक इनके वर्कशॉप के अंदर, दो साल पहले इसलिए मैं कह रहा हूँ कि जब तक ये फोरमैन थे अपना को ब्राउन टैक्स आके, तो उसके अंदर भी इनके काफी गैदरिंग होती थी और बड़े कम्युनिटी के बड़े बड़े लोग और आम लोग भी आके वहां पे उस में अपनी बात सामने रखते थे। अब ये हो गया है कि हमारे मसाइल रुक गए हैं, हमने यहाँ पे सिर्फ ये बात छोड़ दी है कि
1: क्या गलतियां की हैं हमारे नौजवान सियासतदान,
0: हमसे नहीं, इन्होंने गलती नहीं की, हम लोगों ने गलती की है कि हमने अपनी सारी चीजें जो है अपने सर का ताज उतार कर यंगस्टर पे रख दिया है कि यंगस्टर्स जो है ये जबान समझते हैं, लेकिन जबान तो वो बोलते हैं, ये तो उनकी मादरी जबान है क्योंकि वो पैदा यहाँ पे हुए हैं, लेकिन ये कहना कि वो आइन को समझते हैं, वो सियासत को समझते हैं, वो दूसरी चीजों को समझते हैं, मेरा ये ख्याल है कि ये बहुत ही गलत है। क्योंकि जब हम लोग आए थे तो हम लोगों ने सबसे पहले इस मुल्क के कानून और आइन को बदलने नहीं दिया और इस मुल्क में अपना नाम पैदा किया। अब मसला ये हो गया है कि हम लोग जो हैं, हमारे यंगस्टर्स जो हैं, वो आयन की पासदारी नहीं करते और कानून को जो है वो फैसलेट करते हैं, कहते हैं जी कानून जो है ये बिल्कुल सही है, तो वो लोगों को इंफॉर्मेशन नहीं देते। मसाल के तौर पर अगर मेरे बच्चे पढ़ लिखे हैं तो मेरे बच्चे आगे मुझे ये नहीं बताते कि अबू आज शाम को ये कानून बदल गया, आज कम्यून में ये हुआ ये, उनके पास टाइम नहीं है। आप लोगों को अग्री करना चाहिए, जब तक के ये यंगस्टर्स जो हैं, ये पुराने लोगों को जैसे मियां मनीर साहब हो गए, चौधरी शौकत हो गया, अपना आगा साहब हो गए, दूसरे, जब इनकी सोसाइटी में नहीं बैठेंगे, इनको पता नहीं लगेगा कि हमारे अंदर वायरस कैसे पैदा हुआ, हमारे अंदर ये जो मैं आ गई है इसको कैसे निकालना है, इस मुल्क के कानून के साथ कैसे चलना है। जैसे अभी मैंने थोड़ी देर पहले आपको बताया था कि यहाँ पे जो लोग मेडिसिन डॉक्टरों से जाके कहते हैं कि हम बीमार हैं, हमें बहुत ज्यादा बीमारी है, लेकिन वो मेडिसिन तो लिखवा लेते हैं लेकिन वो जाके अपोथिक से वो दवाइयां नहीं खरीदते, तो वो रजिस्टर्ड हो जाती है बकायदा कम्यून के अंदर। ये चीजें किसने इस तरह की इन्फॉर्मेशन किसने देनी है, सारी मैं तो नहीं दे सकता।
1: बिल्कुल शाह साहब, आपने नौजवानों का जिक्र किया, नौजवान अगर खुद इनिशिएटिव नहीं लेते तो उस बंद बोतल में अचार का क्या करें हम?
5: मुझसे सवाल किया राज साहब।
1: आगा साहब आपको आवाज आ रही है?
6: जी जी जी आ रही है जी जी।
1: आगा साहब, जिक्र हो रहा है नौजवानों का,
6: जी जी।
1: अगर नौजवान खुद इनिशिएटिव नहीं लेते तो उन नौजवानों का क्या किया जाए सियासत में? वो तो हिसाब होता है बंद बोतल अचार वाला, जब जरूरत हुई थोड़ा सा अचार निकाल लिया।
6: लेकिन जी, अगर तो नौजवान ये चीजें जानते हुए भी कोताही करते हैं या हम लोगों के लिए रहनुमाई नहीं करते, तो फिर बेहतर ये ऐसे है कि ऐसे नौजवान फिर जिन कामों में लगे उन्हीं में रहे, तो कम्युनिटी की तरफ ना आए, फिर ये सियासत की तरफ ना आए, फिर ये दावे ना करें कि जी हम ये कर देंगे तो वो कर देंगे। देखें, ये हम कम्युनिटी की तरफ से अपने नौजवानों को जिम्मेदारी दे रहे हैं कि बेटा हमारी ये प्रॉब्लम्स हैं, इनको किस तरीके से सॉल्व करना है। जैसा कि अभी शाह साहब भी फरमा रहे थे, हकीकत यही है कि जब हम जैसे लोग आए तो हमने इनकी सोसाइटी में अपने आप को दाखिल नहीं किया, हमने नहीं देखा कि ये इनकी क्या सोच है, क्या अप्रोच है। हम यहाँ पे आए, लेबर करते रहे, अपने कामों में लगे रहे, लेकिन जो ही यानी कि हमारी औलादे बड़ी हुई, हमारी हमने औलादों को ये कहा कि बेटा हमारी ये प्रॉब्लम है, ये तो वो प्रॉब्लम को देखते हुए वो पॉलिटिक्स में भी आ गए। और अगर जो पॉलिटिक्स में आए हैं तो अब ये उनकी जिम्मेदारी बनती है क्योंकि हम लोगों ने तो हर तरह अपने बच्चों का साथ दिया है और देते रहेंगे, लेकिन जहां कोई काम गलत करेंगे, चाहे वो मेरा बेटा ही क्यों ना हो, तो हम उसके लिए रहनुमाई उसकी बिल्कुल कबूल नहीं करेंगे। लेकिन मसाइल ये है कि हमारी अपनी तहजीब के बारे में जो जो चीजें हैं वो इन पर नुमाया की जाए, और उनकी जो चीजें ये जेंट्सों की वो हमें भी बताई जाए, क्योंकि बहुत सी चीजें ऐसी हैं, जैसे कि मियां मुनीर साहब तो माशाल्लाह बचपन से ही हैं, और यानी कि शाह साहब का भी माशाल्लाह बड़ा एक्सपीरियंस है, ये पूरे दुनिया में घूमे फिरे हैं, इंग्लैंड का उन्होंने कानूनों को, मेरा ख्याल है जितने कानून शाह साहब जानते हैं हम में से शायद ही कोई जानता हो, तो ये सारी चीजें जो ना ये शाह साहब मियाँ साहब रहनुमाई कर सकते हैं हमारे नौजवानों की, उनको गाइड कर सकते हैं, बेटा यहाँ पे ये प्रॉब्लम है, अगर फर्ज कीजिए किसी जगह पे कोई चीज हमारे नौजवान उसको नजरअंदाज करते हैं, और हमारे रहन बड़े जो मियाँ साहब हैं शाह साहब हैं आप हैं, आप हमें निशानदेही करते हैं कि भाई हमारे लिए ये प्रॉब्लम्स पैदा हो रही हैं, तो इन प्रॉब्लम्स को सॉल्व करने के लिए हमें पूरी तरह अपनी नौजवानों को साथ देना चाहिए और उनको बताना चाहिए। अब जैसे कि मुजीब साहब है, मुजीब साहब भी यानी कि बड़ी इन नॉलेज रखते हैं, वो भी अभी वो पता नहीं क्यों नहीं बीच में आए मैदान में, लेकिन वो भी काबिल तहसीन है, वो उनके भी काफी इल्म रखते हैं, उनकी भी अवाम में काफी यानी के उन मेल मुलाकात है, तो फिर बात साहब बताते
1: आपने
6: रहते
1: बजा फरमाया। आगा साहब आपने बड़ी बात कर दी है, मियां साहब की तरफ चलते हैं, चूंकि मियां साहब बहुत दूर बैठे हुए हैं। जी मियां साहब आपने अब बातें सुनी, आप जी आपकी तरफ आइक है।
4: जी जी बिल्कुल, आगा साहब ने बड़ी खूबसूरत बात की है। मैं मेरे बुजुर्गों साथियों समझता हूँ कि हमने काफी इस पर यहाँ रेडियो पर भी अपनी अपनी महफलों में भी और जब भी हम इस बारे में कोई मसाजिद में इलेक्शनों पर जब भी हम बात करते हैं, ये दो तीन चीजें जो मैं यहाँ समझता हूँ कि जिसमें शायद हमने गलतियां भी की हैं और तरीकाकार भी गलत अपनाया। पहली बात तो ये है कि हमारे जो बड़े बुजुर्ग आए थे वो जॉब के पीछे थे, उसके बाद हमने एक फास्ट इकोनॉमी को इंक्रीज करने के लिए कियोस्क हैं टैक्सियां ये वो, अब हमारे पिछले 15-20 साल से हमारे जो यंगस्टर बच्चे बच्ची हैं वो माशाल्लाह तालीम में काफी और जो होना चाहिए था शुरू से ही होना चाहिए था, लेकिन चले जरूरतें पूरे करनी थी उसमें अल्हम्दुलिल्लाह बच्चों ने वो बच्चे वो हमारे बहुत सारे यानी के कल्चर और अल्हम्दुलिल्लाह तो वो सारी चीजें अपनाते हैं, लेकिन हमारे जो बड़ों की सियासत कह रहे हैं या सोशल एक्टिविटीज हैं उसमें उनके और हमारे दरमियान एक गैप, ये मैं बहुत महसूस करता हूँ। और आगा साहब का माशाल्लाह हमारा बच्चा है, हम सब वो बच्चा है, बहुत होनहार है, बड़ी अपनी एक अच्छी सोच का मालिक है, इन्होंने बहुत अच्छी उसकी तरबियत की है, सियासी तरबियत भी की और भी है, सिकंदर है, बहुत बच्चे अभी हमने देखा, जीशान है, बहुत सारे। जब हम उनको सियासत में लेकर आना चाहते हैं तो फिर हम अपनी पाकिस्तानी सियासत उसमें धकेल लेते हैं, अपना बरादरी सिस्टम ले आते हैं। अभी रिसेंटली जो इलेक्शन उसमें भी यही हुआ कि हमने बहुत वो कर पाए जिसमें होनी चाहिए थी, ये डेनमार्क पॉलिटिशियन उसमें हमने क्या हुआ, हमें बहुत नुकसान हुआ। तो ये मैं बच्चों में उठता बैठता हूँ, मैं उनके साथ जब बात हूँ तो वो हमेशा कहते हैं, चाहे वो मस्जिद की कमेटी हो, कम्यून के अंदर हो, हमारी यानी कि ओवरऑल बाकी चीजें सियासी एक्टिविटीज हो, तो मैं महसूस करता हूँ कि बहुत बड़ा गैप है हमारे और उनके दरमियान। और ये अल्लाह करे कि ये वक्त के साथ साथ जो है, अब काफी वक्त इसमें गुजर गया, लेकिन वक्त के साथ साथ अब ये कम होना चाहिए, ये खत्म होना चाहिए। इस मुआशरे के अंदर हम तभी एक अपना एक बेहतर मैसेज, अपना हक हकूक, अपना निजाम जो आगे लेकर जा सकते हैं, जहां हम इन चीजों को अच्छी तरह खसूसन तौर पर हमारे ये बच्चे बच्चियां जो हैं इन चीजों में एंटर हों, समझें अपने मजहब को, हमने किसी ने भी हमेशा तो नहीं रहना, ये शाह हम बड़े लोगों में आस्ता आस्ता हमने इन चीजों से یعنی کہ چھوڑ جانا ہے
1: صاحب. یہ آپ لوگوں کی غلطیاں ہیں نا کہ آپ الیکشن کیوں نہیں لڑے, شاہ صاحب الیکشن کیوں نہیں لڑے, آغا صاحب الیکشن کیوں نہیں لڑے, مجیب صاحب الیکشن کیوں نہیں لڑے, چودھری شوکت صاحب الیکشن کیوں نہیں لڑے.
4: دیکھیں بات ہے, صاحب آپ ٹھیک کہتے ہیں, میں خود جس کے کبھی کبھی یہ ضرور سوچا, دوستوں نے بھی بیٹھ کر کہا کہ جی آپ نے ایسے کیوں نہیں کیا, 20-25 سال پہلے کر سکتے تھے. لیکن جنہوں نے کیا آپ دیکھیں کہ یعنی کہ ندیم فروغ تھے, کمال قریشی تھے, سکندر تھے, یعنی کہ یہ انہوں نے آہستہ آہستہ کسی نے بھی کچھ بہتری کی طرف یا فردن آگے نہیں اپنے آپ کو لے کر گئے, بلکہ یہ پیچھے گئے. کوئی نکل گیا, کوئی کسی یعنی کہ ممبر نہ رہا, کوئی بانی نہ سکا. تو میں یعنی کہ بائی نیم کوئی تنقید نہیں کرنا چاہتا, میں اپنے میرے موجود سب کی ہم کی یہ غلطی ہے کہ ہم نے سسٹم کو نہ سمجھ کر اور نہ آرگنائز کر سکے. اپنی جو برادری, اپنا گاؤں, اپنا کیا کہتے ہیں یعنی کہ اپنی اپنی جو سوچ ہے اس میں پرسنلی ہم نے فائدہ لینے کی جو کوشش یا سوچ رکھی تھی, اس کے بدولت ہمیں بہت نقصان ہوا. لیکن الیکشن تو ہر 4 سال بعد ہوتے ہیں, کمیون کے ہوں یا دوسرے ہوں. اس کے علاوہ دیکھیں الیکشنوں سے پہلے ایک اپنا ایک سسٹم, ایک نظام ہے یہاں کا جس میں ہم نے ایک ساتھ انٹر ہونا ہے اور آپ نے کرنا ہے, اور پھر اس میں اپنے آپ کو یعنی کہ ہم نے اپنا کیا کہتے ہیں پیش کر کے اس میں اپنا حصہ کہہ لیں ڈال کر, اپنا کلچر, اپنے کوئی ڈینش نہیں کہتا. ٹھیک ہے آج کل حالات جو ہیں کافی, میں بھی دیکھ رہا ہوں بڑی تنگ نظری سے ہمارے دین کو دیکھا جا رہا ہے, ہم لوگوں کو دیکھا جا رہا ہے. فارنرز کی بڑی بات آج کل, یہ ریسنٹلی جو الیکشن ہوئے اس کو اسلام کو بہت انہوں نے نیگیٹو کچھ پارٹیز نے بڑا وہ پیش کیا. تو یہ ساری چیزیں جو ہیں رائے صاحب ہم سمجھتے ہیں, لیکن اب میں سمجھتا ہوں کہ ہماری جو ظہیر ہمارے ہیں, یہ ہمارا چھوٹا جو ہے آغا صاحب کا بیٹا, یہ ہمارا بچہ ہے, اور بہت سارے ان کے ذی شان ہیں. ابھی اگر ہم نمبرز دیکھیں اس کوپن ہیگن کے اندر جدھر ہماری کمیونٹی ہے, تو میں سمجھتا ہوں کہ ہمارے ینگسٹر کی تعداد کافی بڑی ہے. اب ان کو جو سپورٹ چاہیے یعنی کہ ووٹ کی جو ضرورت ہے, اس میں ہم میں سمجھتا ہوں کہ ڈیوائڈ ہو کر اور غلط سوچ اور نظر کو جو ہے اپنا کر ہم نے کچھ اچیو نہیں کیا, جس جو سارا کچھ ہمارے سامنے آیا. تو چھوڑیں کہ میں نے الیکشن نہیں لڑا, کسی اور کے نہیں, اب ہمارے یہ بچے ہیں, اب انہوں نے یعنی کہ ہمارا فیوچر جو ہے.
1: میاں صاحب آپ نے بجا فرمایا, جو ٹائم گزر گیا وہ گزر گیا, بچے یہ فیوچر انہیں آنا چاہیے. چودھری شوکت صاحب آپ کے حالات جو ہیں ماشاء اللہ ہر طریقے سے اچھے ہیں, بزنس کمیونٹی بھی آپ کی اپنے ساتھ ہے, اور ماشاء اللہ آپ کے بچے بھی پڑھے لکھے ہیں. اسی طرح مجیب الرحمان صاحب کے بیٹے جو ہیں وہ پڑھا لکھا بچہ ہے, وہ جو ہے بیوروکریٹ بن چکا ہے, اور ماشاء اللہ انہوں نے اس کو آگے بڑھایا. مجیب صاحب نے بھی ہمیں جوائن کر لیا ہے. شکر صاحب آپ کے اس پاس جانے سے پہلے میں مجیب صاحب کو ہم سب مل ویلکم کرتے ہیں. مجیب صاحب آپ کیا فرمائیں جتنا کچھ آپ نے سنا.
7: بسم اللہ الرحمن الرحیم. سب سے پہلے تمام میرے جتنے بھائی میرے ساتھ بیٹھے ہوئے ہیں اور تمام سننے والوں کو اور آپ کو السلام علیکم. میں نے جناب ماشاء اللہ اپنے بھائیوں کی باتیں سنی ہیں, بڑی خوشی ہوئی, اور سب نے پرموٹ یہ کیا ہے کہ ہم ینگسٹر کو ہم نے آگے لے کے جانا ہے. تو ینگسٹر کو تو ہم دیکھیں, ہم نے لاسٹ ٹائم بھی جو الیکشن ہوا کمون میں, ہم تمام لوگوں نے کوشش کی کہ ہم ینگسٹر کو آگے لے کے جائیں اور ان کو پرموٹ کریں, اور وہ اپنے لیے اور اپنے بچوں کے لیے اور جہاں پہ جو سیاست ہے اس میں اپنا بھرپور حصہ ڈالیں, اور ایسا ہی ہوا. ماشاء اللہ آپ نے دیکھا کہ آپ اس وقت 10-12 ہمارے نوجوان جو ہیں وہ آلموسٹ جو کمونز کے اندر ریجنز کے اندر بیٹھے ہوئے ہیں, اور یہ ہماری سب کی محنت کا نتیجہ ہے کہ ہم نے کوشش کی کہ ہم جو ہیں ان کو لے کے آگے جائیں, اور ہم کوشش کرتے رہیں گے کہ جو ہے نا آپ کو یہ نتیجہ آج کے 3 سال کے بعد بھی ہے ہمارے ساتھ ہیں کہ ہم ہمارے ینگسٹر آئیں اور ینگسٹر آ کے اس کی باغ دور سنبھالیں. دیکھیں ہم جو سینئر لوگ ہیں ہم نے بڑے اس ملک کے لیے کام کیا, جیسے میاں منیر صاحب نے کہا, شاہ صاحب نے کہا, شوکر صاحب نے کہا کہ ہم نے اپنے یہاں پر اپنا کردار ادا کیا, ہم نے اس کمیونٹی میں اپنے ہم نے حصہ ڈالا ہے. لیکن اب کیونکہ ینگسٹر ہمارے ماشاء اللہ سارے نوجوان پڑھے لکھے ہیں اور ماشاء اللہ اچھی پوسٹوں میں کام کر رہے ہیں, ان کو ہم نے سپورٹ کرنا ہے. ان کو سپورٹ کرنے کے لیے ضروری یہ ہے کہ ہم نے یہ چیز نہیں رکھنی, دیکھیں جی ہم نے جو کہہ دیا وہ آپ نے کرنا ہے, ہم نے جو کہا ہے وہ اس کے آپ نے रिजल्ट लेना है, हमने जो कहा है वो आपने बात माननी नहीं। वो माशाल्लाह कानून को भी समझते हैं, वो माशाल्लाह जुबान कल्चर डेनमार्क का बेहतरीन तरीके से समझते हैं, तो हमें कोशिश करनी चाहिए कि हम नौजवानों को अपने साथ ऐसे तरीके से चलाएं,
1: स्पेशली अपने मतलब को समझते हैं।
7: नहीं वही वो यंगस्टर जो ये कहते हैं कि जो सीनियर हैं वो सिर्फ हमें इस्तेमाल करते हैं, ये बिल्कुल खुली बात है। तो हमें चाहिए कि हमें उनको जरा खुली सी रास्ता दें, खुला उनको फजा दें और उनके साथ पूरी सपोर्ट के साथ खड़े हों और उनको कहें जी ठीक है आपने हमसे को मशवरा लेना है तो हम आपको पूरा मशवरा देने के लिए तैयार है, लेकिन अगर आपके पास बेहतर
1: यंगस्टर को इस्तेमाल करते हैं तो यंगस्टर उनके पास वोट मांगने क्यों जाते हैं?
7: देखिए वो हमारा एक सिस्टम है, देखे राज साहब एक कल्चर है कि हमने बड़ों की बात माननी होती
1: है। फिर एक चीज रखनी है ना, अगर तरक्की करनी है तो जेन्युइन चीज रखनी है।
7: नहीं वो इसके लिए देखे ना, ये इसके लिए जो चीजें हैं हर वक्त जब इलेक्शन होता है बेहतर से बेहतर चीजें सामने आती हैं। आपने देखा लास्ट टाइम जो इलेक्शन हुआ उसमें बेहतर चीजें ये समझ आई, हमारे ज्यादा से ज्यादा यंगस्टर जो है वो कम्यून्स के अंदर आए, उन्होंने बड़ों की बात भी सुनी, बड़ों की सपोर्ट भी ली, बड़ों की हिमायत भी ली, लेकिन उन्होंने अपना भी काम किया, अपनी भी कोशिशें की, अपनी कोशिशों के साथ वो आगे आए। तो मैं समझता हूँ कि हमें उनको फ्री हैंड देना चाहिए,
1: फ्री हैंड देना चाहिए। चौधरी शकर साहब आप क्या कहेंगे, आप माशाल्लाह खुद सियासत को समझते हैं तो आप एक सियासतदान होने के नाते आपने बच्चों को सियासत की तरफ नहीं लगाया?
3: राय साहब माशाल्लाह साहब भाइयों ने बड़ी अच्छी जो है ना गुफ्तगू कर रहे हैं, शुरू है गुफ्तगू और यही बात है मियां साहब ने जैसे फरमाया कि चलो हम नहीं आए या कोई भी नहीं आया, जो भी आया है लेकिन उसको सियासत के हवाले से अपनी सियासत को आगे रख के जो है ना सारे कम्युनिटी के लिए करना चाहिए, ना कि अपने मफाद के लिए सियासत को इस्तेमाल करना चाहिए। आप देख लें ये डैनिश जो लोग हैं इनका कोई नहीं होता सपोर्ट करने वाला, वो खुद ही कंपेने अपनी करते हैं, अपने कामयाब भी होते हैं। हम तो जो है ना हम बुजुर्ग जो हैं हम तो जो भी बच्चा आता है उसके साथ अपने पूरी जानो माल लगा देते हैं, चलो जी इसकी सपोर्ट करनी है, इसको आगे लाना है। शाह साहब कितना देखे ना, शाह साहब ने जो बात की है रेडियो पे हर बात, जो भी नया कानून आता है जो भी नया मसला आता है शाह साहब सब कम्युनिटी के आगे रखते हैं, बताते हैं, रहनुमाई करते हैं कि यार ये मसले बन गए हैं, ये मसला आ गया है, ये कानून नया बन गया है। कौन इतना टाइम देता है? यंग बंदे देखे मैंने नहीं देखा कि यंग बंदा कोई रेडियो पे आके जो सियासत में भी है वो आके अपना कम्युनिटी के लिए वो जो है ना उनको इंफॉर्मेशन देता है, कोई बंदा नहीं आता। कोई यंग जो हमने जो कामयाब करवा के भेजे हैं कोई बंदा नहीं आया रेडियो पे, रेडियो पे वो ही हम बूढ़े आते हैं जो शाह साहब माशाल्लाह इतना अच्छा इंफॉर्मेशन देते हैं। मियां मनीर साहब है हमेशा से जो भी बात होती है जो नए आते हैं अपनी जगह भी देते हैं, जो भी कैदरी करनी हो उस वक्त भी अपना किरदार अदा करते हैं, जो मुझसे हो सकता था मैं भी करता रहा, मजीब साहब भी हमेशा से वो करते हैं। देखें ये हम बूढ़े लोग ही कर रहे हैं लेकिन बच्चों को हम कहते हैं कि आगे लेके आए, हम बच्चों को अब बच्चों का टाइम है बच्चों को आगे लेके, लेकिन बच्चे वो आए को जो जिनका खुद भी दिल करे कि मैंने सियासत करनी है, ना कि हम पुश करें उसको यार आप करनी है, आप आगे आए आपने करना है। बच्चों को उन बच्चों को हौसला अफजाई करें जो बच्चे चाहते हैं कि हम सियासत करेंगे, सियासत में किरदार अदा करेंगे, दूसरी तरह डेंशू की तरह जो सियासत में है अपनी कंपेने करें, अब सबको हम उनका साथ दें, ये हमें करना चाहिए। तो जब हम जैसे आप कहते हैं जी बच्चे वो करते ही नहीं है तो फिर उन बच्चों को पीछे हट जाना चाहिए जो नहीं करते, जो वो बच्चे आए आगे जो करना चाहते हैं तो हमें उनकी सपोर्ट करनी है। जैसे शाह साहब ने भी कहा, मियां मनीर साहब ने भी कहा, हमेशा जो है ना मुजीब साहब भी कह रहे हैं, तो हम उनके तो बाजू हैं, हमें तो कुछ मुफ्त में इस्तेमाल करते हैं ना, हमने कुछ लेना नहीं है उनसे, हमने देना ही है उनको सपोर्ट के हवाले से या जो है ना कोई भी जिस तरीके से भी कह लो, तो हम इंशाल्लाह करते हैं और करते रहे और इसलिए करते हैं हमारा पाकिस्तानी कम्युनिटी का एक नाम बढ़े, पाकिस्तानी कम्युनिटी भी एक इस माशरे में अपना किरदार अदा कर सके और अपनी कम्युनिटी के लिए खिदमत पेश कर
1: कम्युनिटी के लिए खिदमत कर सके। शाह साहब आपने सबकी बातें सुनी, नौजवानों का भी जिक्र हुआ, नौजवान काम भी करते हैं, नौजवान आगे भी आते हैं, लेकिन हर वक्त जो इस डेनमार्क के कानून कह दे हम अपने किरदार को भी नहीं देखते। आप खुद फरमाते रहते हैं कि जितने कानून बने सब गैर मुल्कियों की गलतियों की वजह से सख्ती हैं। जी शाह साहब
0: بالکل چودھری شوکت نے بھی یا منیر صاحب نے بھی یا میرے بھائی مجیب قریشی جو اب ینگ ہیں اور انہوں نے سیاست باقاعدہ اختیار کر لی ہے, پارٹی جوائن کر لی ہے.
1: میں بوڑھے نہیں ہوئے اتنے,
0: نہیں نہیں ینگ ہے جو پارٹی جوائن کر رہے, بہت اچھی بات کی انہوں نے. اور آغا صاحب کو بھی لے کے, بات یہ ہے کہ ہم ینگسٹرز کے خلاف نہیں, ینگسٹرز کے بارے میں میں نے یہ کہا کہ وہ اہل زبان ہیں. میں نے میاں مریم کی بات کیا کی تھی, میں خواہ میاں منیر کے ہزار دفعہ بھی مخالف ہوں, لیکن میں نے ایک بات کی تھی کہ یہ ینگ آیا تھا پاکستان سے یہاں پہ, اور یہاں پہ اس نے بڑوں میں بیٹھ کے ہر وہ جو ہمارے لیے کچھ پوائنٹس ایسے ہوتے ہیں جو کمیونوں میں اور سیاست میں جو آگے پیچھے ہوتے ہیں, ان کی باتیں ان کی پرابلم سنی اور وہ آگے آیا. اب چودھری شوکت نے جو بات کی ہے اس کو میں آگے لے کے چلتا ہوں کہ ینگسٹر ہمیں بلا ہی نہیں رہے, ینگسٹر ہمارے ساتھ بات ہی نہیں کر رہے, ہم ان کو کیا بتائیں. ہر کمیون کا دوسری کمیون سے ڈفرنٹ بہینڈنگ ہے, وہ ایک
1: ہمارے کرتوتوں کی وجہ سے آگے پیچھے ہو جاتے ہیں.
0: جی وہی, لیکن ہمارے کرتوت کیوں خراب ہوتے ہیں, کیونکہ ہم قانون کو آگے پھیلا ہی نہیں رہے, ہم لوگوں کو بتا ہی نہیں رہے کہ یہاں پہ تم کیا کرو گے. اب آپ یہ دیکھ لیں کہ میرے پاس لیٹسٹ انفارمیشن ہیں کہ یہ جو مینگو فیسٹیولز لگ رہے ہیں ان کے بارے میں کیسے شکایات الکوسٹرون کمیون میں گئیں, کیسے یہاں پہ پارکنگ جو ہے وہ فٹ پاتھ پہ کی گئی, سڑکوں کے درمیان میں کی گئی, وہاں پہ بسیں گزرنے جو آفنلی بسیں ہیں وہ گزرنے میں ان کو پرابلم آئی, یہاں پہ کیا اور یہاں پہ کیا ہو رہا, کتنا گند ڈالا گیا. یہ ایسی چیزیں جو ہیں یہ سب سے پہلے جو کمیون کے اندر یا جو ینگ سیاستدان ہیں
1: سب, وہاں تو ینگ سیاستدان بھی ہیں, یہاں وہاں تو ینگ ڈپٹی میئر بھی ہیں, ساری چیزیں ینگوں کے پاس ہیں,
0: لیکن وہ عہدے کے لیے ہیں نا, وہ آگے میاں منیر سے یا چودھری شوکت سے یا مجیب قریشی ہے یا آپ سے یہاں پہ ریڈیو پہ بات تو نہیں کر رہے, وہ بتا تو نہیں رہے کہ نہیں جی یہ چیز غلط ہے, ہم لوگوں کے لیے یہ اویئرنیس دے رہے ہیں, ہماری کمیون میں کون سا مسائل فیکٹ ہوئے ہیں, کیا وہ بتا رہے ہیں, کیا وہ بتا رہے ہیں کہ ہماری کمیون نے جو بل ویسا ہے یہ نماز پڑھنے والے کمرے کے
1: اویئرنیس تو ہم دے رہے ہیں, ہم نے فیس بک پہ دے رہے ہیں جی مجھے اتنے پیسے ملتے ہیں, اتنے ڈالر ملتے ہیں, میں یوٹیوب پہ دے رہا ہوں جی مجھے.
0: نہیں راجا صاحب, میں اگری نہیں کروں گا, میاں منیر کا میرا اور ہم سب کا یہ حق ہے کہ ہم اپنے پوتری اور پوتروں کے ساتھ اس گرم موسم میں باہر جائیں, ان سے بات کریں, ہمارا کوئی حق نہیں ہے کہ اب ہم ان کو گائیڈ کریں. ان کا کام تھا یہ آتے ہماری جگہ اور یہاں پہ یہ سارے ینگسٹر ہوتے وہ یہ بتاتے کہ بھائی یہ یہ چیزیں ہیں اور ہماری قوم میں یہ ہو رہا ہے, اس قوم میں یہ بات ہو رہی ہے.
1: باتیں جا رہی ہیں
8: جی راج صاحب جی, پہلی بات تو یہ جو سچی بات ہے آپ نے اور آپ کے اس ادارے نے اس طرح شاہ صاحب دیا ہے, جتنی اویئرنیس پیدا کرنے کی کوشش بھی کی اور کیا بھی, شاہ صاحب نے بہت وقت دیا آپ کو, جب بھی یہ بیمار ہوں موسم جس طرح کا ہو دن جو بھی ہو آپ نے جب بھی انہیں کال کی, میں کیونکہ ہم سنتے رہتے ہیں, ہماری آواز ہے آپ کی آواز, اور آپ نے ہر مسئلے مسائل پر جو ہے اس کو ہمیشہ اجاگر کیا ہے, کوشش کی, باقی چیزوں کو سمجھنا وہ نہ سمجھنا اس پر اس طرح وہ کرنا وہ ہماری یعنی کہ اپنی اپنی سوچ ہے. لیکن آپ بات کر رہے ہیں ابھی لیٹس ہے کہ ساتھ یہ آج بھی غالباً کو ٹاسٹرو میں نہیں بیلرو میں ایک آج بھی یہ مینگو فیسٹیول ہو رہا ہے, ان میں سے کوئی ایک بھی جو کسی ینگسٹر ٹیم نے نہیں آرگنائز کیا, یہ سبھی ہمارے بزرگوں نے آگے بڑھ کر, اور اسے کچھ نقصانات جو شاہ صاحب فرما رہے ہیں بالکل اس طرح چیزیں میں بھی پڑھ چکا ہوں دو تین جگہ. ٹھیک ہے یہ کچھ چیزیں جب جسے کہتے ہیں ڈفرینٹ ہوں, ہمارا کلچر ڈفرینٹ ہے, لیکن کم سے کم اس چیز کا ہمیں خیال رکھنا چاہیے کہ جو ہم اچھے طریقے سے اچیو کر سکتے ہیں اپنے ملک کے لیے اپنے دین کے لیے وہ ہم نہ بھولیں. وائلیشن جو کرنی ہر ملک کے اندر وہ اس کا ہمیشہ نقصان ہوتا ہے, تو میں سمجھتا ہوں کہ یہ چیزیں وہ ہیں جو ہم بار بار اجاگر کرتے ہیں, کل ٹائم نہیں ملے لیکن انشاءاللہ ملیں گے. آج ہم
1: میاں صاحب چلتے چلتے ٹائم اجازت نہیں دے رہا, میاں صاحب یہ جو آج کل جو سوشل میڈیا پر لوگ اپنے جو ہے وہ ویوز لینے کے لیے سبسکرائب لینے کے لیے جو ہے وہ باتیں پھیلاتے ہیں کہ جی پاکستان جائیں گے ایئرپورٹ پر روک لیں گے, یہ ہوگا دس ہوگا دیٹ ہوگا, حالانکہ جس کے پاس ویلڈ جو کارڈ ہے اس کو کوئی نہیں روکے گا, ویلڈ پاسپورٹ ہے اس کو کوئی نہیں روکے گا, لیکن یہ آپ کے پاس کیا نالج ہے؟
8: دیکھیں میں یہ میرے خیال میں بھی کھلائی جا رہی ہیں. اب میں بھی ادھر سے یہ ریسٹورینٹ کے اندر مجھے وہ دیکھ رہے ہیں, میں ایک جگہ برانچ پر تھا تو نیٹ کی مجھے پرابلم آئی ہے. دیکھیں راج صاحب, یہ میں سمجھتا ہوں کہ سوشل میڈیا پر ساری چیزیں جو صحیح نہیں ہوتی, اور میں نے نہیں سنا اور نہ ان دنوں میں نے یعنی کہ کسی کو اس طرح مطلب کہ اس کے ساتھ کوئی مسئلہ مسائل پیدا ہوا. جس کے پاس ہمارے پاس جو ہمارا یعنی کہ ویزا ہو وہ لیگل ہو, ہمارے پاس نائکوب ہو وہ اس سے ہم سفر کر سکتے ہیں, جا بھی سکتے ہیں. آنے کے لیے ہمارے پاس اپنے ڈاکومنٹ پاسپورٹ کی شکل ویزے کی شکل مکمل ہونے چاہیے. لیکن کیونکہ انفارچونیٹ کچھ چیزیں جو ہیں وہ غلط بھی ہوئی ہیں, ان کو کنٹرول کرنے کے لیے یا ان پر بہتری لانے کے لیے اگر کچھ چیزوں کو کیا کہتے ہیں اس طرح پائپ لائن میں دیکھا جا رہا ہے تو پھر اس میں تو غلط تو پھر غلط ہوتا ہے. لیکن اوور آل کسی چیز کا وہ پریشانی ہے.
1: صاحب چلتے چلتے چلتے چلتے مولانا فضل الرحمان صاحب کے بیان کو آپ کس طرح لیتے ہیں, چونکہ پچھلی دفعہ آپ شامل نہیں ہو سکے.
8: دیکھیں جی, یہ بات تو پھر میرے لیے اب لمبی ہو جائے گی اور تھوڑا مسئلہ بنے گا, لیکن میں بڑا شارٹ کہوں گا. مولانا فضل الرحمان, اللہ تعالیٰ ان کے والد کو جنہوں نے دین کی خدمت کی جنت فردوس میں جگہ دے, لیکن مولانا فضل الرحمان نے اس دین کو, اس پاکستان کی سیاست کو اور اپنے ذاتی مفاد میں اور اسے ہمیشہ یعنی کہ اس طرح اپنایا ہے کہ جہاں یہ اپنے آپ کو یعنی کہ جتنا بھی فائدہ اٹھا سکیں. بڑا شارٹ کٹ میں اگر کہوں تو اب بھی مولانا نے جو باتیں کی ہیں مجھے ذاتی طور پر بڑا دکھ ہوا ہے. میری فوج کے بارے میں جو بھی کچھ کہے گا, جو بھی کچھ غلط کہے گا, جو بھی کوئی اپنی کہانی لے اپنی زبانی اپنی ذاتی مفاد کے لیے کہے گا تو میں تو اسے کنڈیم کروں گا. مولانا اپنی قیمت بڑھا رہے ہیں. یہ مولانا پہلے دفنے اس طرح مولانا نے کہا, پیپلز پارٹی کے دور میں یہ اسی طرح کرتے رہے, نواز شریف کے دور میں یہ اسی طرح کرتے رہے, اور اب پھر سے انہوں نے یہ جتنی بھی اب اس وقت جو ان کی سیاسی ویلیوز ہیں سینٹ میں ہیں, یہ قومی اسمبلی میں ہیں, کہاں سے انہیں یہ ملا ہے؟ یہ اسی طرح ہمیشہ کرتے ہیں, بیان بازی دیتے ہیں, بول اچھا لیتے ہیں, دین کو درمیان گھسیٹتے ہیں. میں ٹوٹلی طور پر جو انہوں نے دھیان دیا ہے میرے پاکستان, میری ماں دھرتی پاکستان کے جو بچے اس وقت شہید ہو رہے ہیں اور ان میں ان لوگوں کی بہت ساری پیدا کی ہوئی چیزیں ہیں, ان کو یہ بلیک میل کرنے والی سیاست جو ہے جب تک یہ لوگ کریں گے تو دشمن کو فائدہ ہوگا. اور میں سمجھتا ہوں کہ یہ زبان بول کر یہ دشمن کو فائدہ دلوا رہے ہیں. اور حالات جو ہمارے ارد گرد ہیں اس ریجن میں ہیں مڈل ایسٹ کی, جو وہ ساری چیزیں جو ہے ہم سمجھ رہے ہیں.
0: میاں صاحب معذرت چاہتا ہوں آپ کو روکنے کا. آج ساری دنیا میں کشمیر ڈے منایا جا رہا ہے, آج ساری دنیا میں کشمیر کا پاکستان کی شان آ گیا کہ نعرہ لگ رہا ہے, تو آپ اس کے بارے میں کچھ روشنی ڈال پلیز.
8: دیکھیں آپ صحیح کہہ رہے ہیں, کشمیر الحمدللہ میں تو بڑا خوش ہوں کہ اس وقت کیونکہ کشمیر میں الیکشن بھی ہونے جا رہے ہیں, میں بڑا خوش ہوا کہ کل جو ادھر جلسے ہوئے پاکستان مسلم لیگ نون کی طرف سے ایک جلسہ تھا تو اس میں سب سے بڑا نعرہ جو بار بار یہی تھا کہ کشمیر بنے گا پاکستان. تو شاہ صاحب میری تو یہ سوچ ہے, میں بالکل جانتا ہوں اب انشاءاللہ 5 اگست کو ایک پروگرام کرنے جا رہے ہیں ہم, اور اسی طرح 15 اگست کو بھی ہوگا. پاکستان سوسائٹی 15 اگست کو مظاہرہ کرے گی انڈین امبیسی کے بعد, اور تاریخ کشمیر جو ہے وہ انشاءاللہ 5 اگست کو. یہ شاہ صاحب یہ وہی چیزیں ہیں جو ہمیں کرنی ہے, ہم کرتے رہیں گے. کشمیر ہمارا پاکستان کی شاہراہ ہے, اس کے لیے کشمیری بہن بھائی جو ہیں مقبوضہ کشمیر کے اندر ظلم ہو رہا, وہ ہمارے بچے وہ ہمارے بہن بھائی, ہم لیے سارا کریں. یہ جو ہمارا کشمیر آزاد کشمیر, اس میں جو ہمارے یہ تو سارے اپنے یہاں پہ کو مسائل ہیں, لیکن جو کچھ بھی ریسنٹلی دکھایا جا رہا ہے.
1: میاں صاحب نعرے کیا تک شاراک تو نہیں ہونا چاہیے نا,
8: انشاءاللہ وہ سارے اللہ تعالیٰ.
1: میاں صاحب آپ کا بہت شکریہ, آپ کا رابطہ کٹ رہا ہے ڈیفینیٹ, آپ ہوٹل میں, آپ کا بہت شکریہ, آپ نے قیمتی ٹائم شیئر کیا.
8: آپ سب کو رکھے انشاءاللہ
1: انشاءاللہ,
8: باقی چیزیں بھی جو
1: بہت شکریہ میاں صاحب. مجیب صاحب آپ نے میاں صاحب کی بات سنی, کشمیر میں الیکشن بھی ہو رہے ہیں, آپ کی پارٹیاں بھی جلسے جلوس کر رہی ہیں, اور پاکستان میں بھی جو کشمیر کی سیٹیں ہیں ہر شہر میں جو ہے بڑے بڑے پروگرام ہو رہے ہیں, آپ کیا کہیں گے؟
7: دیکھیں سب سے پہلے جو آپ نے ایک بات کی ہے کہ سوشل میڈیا پہ ایک لہر چل رہی ہے کہ پاکستان میں روک لیا جائے گا, یہ ہوگا وہ ہوگا, یہ ایسی چیزوں کے اوپر لوگوں کو کان نہیں دھرنے چاہیے. لیکن ایک اصولی چیز جو ہے وہ یہ ہے کہ اگر آپ کا پی او سی یا آپ کا جو ویزا کارڈ ہے, آپ کے ڈاکومنٹس مکمل ہیں, تو آپ کو تو کوئی نہیں روکے گا نا, آپ نے اپنی چیزیں مکمل رکھنی ہے. لیکن اس کے لیے آپ کو پتا ہے رائے صاحب, آپ نے ماشاء اللہ 4 مہینے پہلے کہا تھا نادرا والا بندہ آ رہا ہے, وہ پیدل چل کے آ رہا ہے, اس کو راستے میں 100 ٹریفک میں پرابلم ہے, پٹرول مہنگا ہو گیا ہے, گاڑی رک جاتی ہے, گاڑی چل جاتی ہے. تو یہاں پہ پاکستان ایمبیسی ڈنمارک جو ہے اس سلسلے میں 0 کام کر رہی ہے. ہمیں بہت بڑا مسئلہ ہے یہ نادرا والا, اور اگر یہ نادرا والا مسئلہ ہمارا پاکستان ایمبیسی میں اگر حل ہو جائے, جس کی ہم سب کوشش کرتے ہیں, آپ بھی کوشش کرتے ہیں, ہم بھی کوشش کرتے ہیں, لیکن ہمیں لارا لپا لگا کے ہمیں روکا ہوا ہے. تو میں چاہوں گا کہ اس کے اوپر ہمیں کام کرنا چاہیے, اور لوگوں کو یہ جو مسائل بنتے ہیں کہ کسی کا اگر ویزا کارڈ جو ہے وہ ڈیٹ ختم ہو گئی ہے, تو آپ کو پتا ہے یہاں سے جب آپ آن لائن جاتے ہیں تو بے شمار چیزیں جو ہوتی ہیں وہ کئی دفعہ نہیں اندر جاتی, اور وہاں سے جواب آتے رہتے ہیں جی آپ کے پیپر مکمل نہیں. یہاں پہ اگر ایمبیسی کے اندر مجھے یہ پتا ہے ناروے والوں کے پاس کیا ایسا گل ہے کہ انہوں نے اپنے تمام معاملات ٹھیک کر لیے, ان کے پاس نادرا کا بندہ بیٹھا ہوا ہے. تو میں سمجھتا ہوں کہ ہماری کمیونٹی میں یہ بہت بڑی کمزوری ہے, ہم میں کمزوری ہے کہ ہم یہ آج تک یہ کام نہیں کر سکے کہ ہم کم از کم نادرا کی جو چیزیں ہوئی ہیں اس کو بھی ہم آج تک اس کو امپلیمنٹ نہیں کروا سکے. تو میری آپ سب سے گزارش ہوگی کہ اس کے اوپر بھی کام کریں, ہمیں ہر چیز پہ ہم نظر رکھنی چاہیے, اور ہر چیز پہ اپنی کمیونٹی کے لیے جہاں پہ بھی ہم ایک دوسرے کو بہتر کر سکتے ہیں ہمیں کرنا چاہیے
1: اور اتفاق میں رہنا چاہیے. آپ نے بڑی اچھی بات کی, ہم جائیں گے اپنا چودھری شوکت صاحب, آپ کیا فرمائیں گے؟
9: جی بالکل, جو بھائی مجیب جو ہے نا میں ان کے ساتھ ایگری کرتا ہوں. دیکھیں, اور دوسری بات جو پاکستان کے حوالے سے جو بات کی تھی وہ بالکل ایسے ہی ہے. انہوں نے کہا کہ جن کے پاس لیگل ڈاکومنٹ ہے ان کو کوئی بندہ نہیں روک سکتا, نائکو پہ جو ہے پہلے جاتے تھے رسید لے کے وہ انٹر ہو جاتے تھے, اب رسید نہیں ہے, صرف چینجنگ یہی آئی ہے کہ جن کے پاس کارڈ ویلڈ ہوگا وہ جا سکتے ہیں, جن کے ساتھ پاکستانی پاسپورٹ ہے وہ جا سکتے ہیں, جن کے ساتھ ڈینش پاسپورٹ کے ساتھ لیگل کارڈ ہے وہ جا سکتے ہیں. تو کوئی کسی کو روکا نہیں ہے, یہ غلط انفارمیشن ہوتی رہتی ہے, غلط بیانات آتے رہتے ہیں فیس بکوں پہ, ٹک ٹاک پہ, یہ وہ, یہ نہیں ہے بات. بالکل پاکستان میں کوئی انٹری منع نہیں ہے, سب جا سکتے ہیں. اور دوسرا یہ بھائی مجیب نے جو بات کی ہے کہ نادرا کے حوالے سے, پاکستان ایمبیسی کو نادرا کے لیے یہ بالکل کمیونٹی کے جو پرابلم ہے اس کو حل کرنا چاہیے, ہمیں کمیونٹی کو مل کے یہ حل کروانا چاہیے اور اس پہ ورک کرنا چاہیے. اور بالکل اگر ناروے میں ہو سکتا ہے تو ڈنمارک میں کیوں نہیں ہو سکتا, یہ پاکستانی کمیونٹی کے لیے بہت پرابلم ہے اور یہ ہونا چاہیے. ہمیں وہ بتا دیا جاتا ہے کہ نہیں ایسے نہیں, ایسے کر لیں, ایسے نہیں, فلان جگہ سے جا کے کروا لیں, فلان جگہ سے جا کے کروا لیں. پاکستان ایمبیسی ہے, پاکستان کا کارڈ ہے, پاکستان کے ڈاکومنٹ ہے, تو پاکستان ایمبیسی میں کیوں نہیں ہو سکتے؟ وہ ہمیں چاہیے, مل کے ہمیں سب نے مل کے اس پہ ورک کرنا چاہیے اور سب کو ساتھ لے کے چلنا چاہیے.
1: تو یہ آپ مجیب صاحب اور اپنا شوکت چودھری صاحب آپ ایگری کرتے ہیں کہ جب ہم نے مطالبہ کیا ہوا کہ ایگزمپشن کی مہر لگنی چاہیے تو یہ سارے پرابلم حل ہو نہیں جاتے؟
9: رائے صاحب بالکل, جو آپ نے کافی دفعہ بات بھی کی ہے, لیکن اب جو بات کر رہی ہے کارڈ کے حوالے سے ہو رہی ہے, چلو مور کی بھی بات ٹھیک تھی, ویزا لگ جاتا تھا چلے جاتے جن کو پرابلم تھی, اب لیکن کارڈ ایک پرماننٹ کافی عرصے سے جب مل جاتا ہے ہو جاتا ہے تو بندہ یہاں آ جائے, آ کے جو ہے جو پرابلم, جیسے پاسپورٹ کی کوئی پرابلم نہیں ہے, پاسپورٹ اب جائے ایمبیسی میں جاتے ہیں, جا کے پاسپورٹ اپنا جو نا کرواتے ہیں ہو جاتا ہے. لیکن اسی طرح نادرا کا کارڈ بھی ہو جائے, بندہ آ جائے تو نادرا کا کارڈ جو ہے نا جو پرابلم تھوڑی سی ہوتی ہے, اصل میں کمپیوٹر میں جا کے وہ کمپیوٹر کی پرابلم ہوتی ہے اور کوئی بات نہیں ہوتا, ہم لوگوں سے ہوتا نہیں ہے, کیونکہ کمپیوٹر میں ایسا وقت نہیں ہوتا, ایسا ٹائم نہیں ہوتا, ایکسیپٹ نہیں ہوتا. تو جب بندہ ہوگا تو اس کو پتا ہوگا کہ کیا کرنا ہے کیا نہیں ہے پراپر طریقے سے. تو یہ کوئی ایسا مشکل نہیں ہے کمیونٹی کے لیے, پاکستان ایمبیسی کو یہ کام کرنا چاہیے اور یہ ہمارا حق بھی ہے. ایک
1: ہمارا جی مجیب صاحب
7: دیکھیں جی ناروے میں ایسا ہے کہ جن جو لوگ ایم آر پی پاسپورٹ بناتے ہیں انہیں کو ٹریننگ دے دی گئی ہے نادرا کے کارڈ کی, یعنی کہ ایک ہی بندہ وہ دونوں جو کام ہے وہ کر رہا ہے. اور ان کو بھی چاہیے, پاکستان ایمبیسی کو بھی چاہیے ڈنمارک جو کوپن ہیگن میں ہے, ایسا بندے کے لیں کہ جو کہ دونوں کام کرے. اور دونوں کام کو اتنے مشکل نہیں ہے کہ ایک بندہ اگر 8 گھنٹے ڈیوٹی دیتا ہے تو وہاں پہ کوئی لائنیں نہیں لگی ہوتی کہ پاسپورٹ ڈیلی کوئی 500 پاسپورٹ بن رہے ہیں, 500 کارڈ بن رہے ہیں. تو وہ دونوں بندہ, ایک ہی بندہ نادرا کا, وہ دونوں کام کر سکتا ہے. اس کو مجھے میں ہمارے